0: देखि साउन 28 गतेसम्मको तथ्याङ्क अनुसार यो अवधिमा 4,608 घटना भएका छन्, जसमा 215 जनाको मृत्यु भएको छ भने 15 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार घटनामा 1,422 जना बेपत्ता भएका छन् भने 5,638 परिवार प्रभावित भएका छन्। यो अवधिमा सबैभन्दा धेरै घटना आग लागेका भएका छन्। 1,090 आग लागेका घटना हुँदा 20 जनाको मृत्यु भएको छ भने 146 जना घाइते भएका छन्। सर्पदंशका 892 घटना भएका छन्, जसमा 63 जनाको मृत्यु भएको छ, 837 जना घाइते भएका छन्। यो अवधिमा 862 पहिरो गएका छन्, जसमा 24 जनाको मृत्यु भएको छ भने 11 जना बेपत्ता र 35 जना घाइते भएका छन्। 237 बाढ़ी सम्बन्धी घटना हुँदा 18 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता र 13 जना घाइते भएका छन्। भारी वर्षाका कारण पनि 4 जनाको मृत्यु भएको तथ्याङ्क छ। हावाहुरीका 480 घटनामा 13 जनाको मृत्यु भएको छ, 68 जना घाइते भएका छन्।
1: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS गोरखा रेडियो
1: सैन्य समुदाय मा
0: बिलाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो।

0: नेपालमा उत्पादित मदिराको ट्रेडमार्क वा लोगोमा स्कच वा स्कटिङ शब्द प्रयोग गर्न नपाइने भएको छ।
1: सर्वोच्च अदालतले स्वदेशी मदिरामा यस्ता शब्द प्रयोग गर्न नपाउने फैसला गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले उच्च अदालत पाटन र उद्योग विभागको निर्णय सदर गर्दै यस्तो फैसला गरेको हो। रूपन्देहीको मोहिनी हाइजिन प्रोडक्ट्सले मदिराको ट्रेडमार्कमा स्कच शब्द राख्न खोजेपछि बेलायत स्थित द स्कच विस्की एसोसिएशनले आपत्ति जनाएको थियो। त्यसपछि उद्योग विभागले शब्द हटाउन निर्देशन दिएको थियो। सर्वोच्चले स्कच शब्द स्कटल्याण्डसँग जोडिएको भौगोलिक पहिचान भएकाले नेपाली मदिरामा प्रयोग गर्दा उपभोक्ता भ्रममा पर्न सक्ने ठहर गरेको छ। विदेशी भौगोलिक संकेतको संरक्षण गर्नु नेपालको अन्तर्राष्ट्रिय दायित्व भएको अदालतको भनाइ छ।
0: नेपालमा उत्पादित मदिराको ट्रेडमार्क वा लोगोमा स्कच वा स्कटिस शब्द प्रयोग गर्न नपाइने भएको हो। नेपाल आयल निगमले आज 5 ठाउँबाट ग्यास वितरण गरिने जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको हो। अत्यावश्यक परेका उपभोक्ताले बिहान 10 साँझ 6 तोकिएका बिक्री केन्द्रमा गएर ग्यास किन्न सक्नेछन्। ग्यास किन्नका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्ने निगमले जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नागरिकले नयाँ काम गर्न खोज्दा राज्यले नियन्त्रणभन्दा प्रोत्साहन र सहयोगको नीति लिनुपर्ने बताउनु भएको छ। पार्टी कार्यालय सानिपामा आयोजित ग्रीन टेबल चलचित्र महोत्सव कार्यक्रममा बोल्दै थापाले नागरिक र व्यवसायलाई शुरूमै खराब देख्ने र नियन्त्रण गर्न खोज्ने सरकारी सोच बदल्नुपर्ने बताउनुभयो। चलचित्र क्षेत्रमा एआईको प्रयोग बढ्दै गएको भन्दै उहाँले चुनौतीसँगै यसले सिर्जना गर्ने अवसरलाई पनि उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रविधिको विकाससँगै आवश्यक नीति नियम र कानून समयमै बनाउनु पर्ने उहाँको भनाइ छ। एआईको प्रयोगबारे सांसद विज्ञ र सम्बन्धित क्षेत्रका प्रतिनिधि सम्मिलित कार्यदल बनाएर थप छलफल गर्ने पनि थापाले बताउनुभयो। सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले निजी क्षेत्रको प्रवर्धन, सेवा प्रवाह सुधार, भ्रष्टाचार नियन्त्रण र कानूनी सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। राजधानीमा आयोजित बजेट वाच कार्यक्रममा बोल्दै मुख्य सचिव कार्कीले आर्थिक विकास, रोजगारी सिर्जना र निजी क्षेत्रको प्रवर्धन मार्फत युवालाई स्वदेशमै बस्ने वातावरण बनाउने सरकारको उद्देश्य रहेको बताउनुभयो। पुराना कानूनका कारण व्यवसाय र विकासमा देखिएका अवरोध हटाउन नयाँ कानून निर्माण तथा संशोधनलाई प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो। एकै दिन 9 कानून निर्माण तथा संशोधन सम्बन्धी प्रस्ताव मन्त्री परिषदबाट स्वीकृत गरी संसदमा पठाइएको उहाँको भनाइ छ। सरकारी सेवालाई एकद्वार प्रणालीमा लैजाने, अनलाइन सेवा विस्तार गर्ने र लगानी स्वीकृति, कम्पनी तथा उद्योग दर्ता लगायत कामलाई स्वचालित प्रणालीमा लैजाने तयारी भइरहेको कार्कीले बताउनुभयो। रोल्पामा विपदका घटनामा परि 2 15 ज्यान गएको छ। थवाङ र सुनछरीको पहिरोमा परि 2 14 मृत्यु भएको हो। यस्तै लुङरी 1 खदरमा चट्याङबाट थप 1 मृत्यु भएको छ। थवाङ पहिरोमा बेपत्ता भएका 3 अझै फेला परेका छैनन्। यो पहिरोमा घाइते भएका 2 बुटवलमा उपचार भइरहेको छ। हिजो राति सुनछरी 2 मङ्गरारुकी 64 लामी घरती मगरको शव खोज तलासका क्रममा भेटिएको छ। प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार यसअघि सुनसरी 2 फलवाङका 77 वीरबहादुर घरती मगर, 68 श्रीमती शनि घरती मगर र छिमेकी 70 लली घरती मगरको शव फेला परेको थियो। अविरल वर्षापछि बिहिबार राति पहिरोले सुनसरीका 2 घर पूर्ण रूपमा नष्ट भएका थिए। पहिरोका कारण 2 घरभित्र सुतिरहेका 4 मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार बेलुकी मात्रै जिल्लाको थवाङ 5 कोटलबारा पहिरोमा परि 10 मृत्यु भएको थियो। यो पहिरोमा परि बेपत्ता 3 खोजी भइरहेको छ। थवाङ पहिरोका 2 घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल पुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै बिहिबार राति लुङरी 1 खदरमा चट्याङबाट घरमा सुतिरहेका 69 वीरबहादुर खत्रीको मृत्यु भएको थियो। मुलुकका केही ठाउँमा आज भारी वर्षाको सम्भावना छ। आज राति र दिउँसो केही प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभाग, लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो एफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल आय निगमले आज काठमाडौँका विभिन्न ठाउँबाट ग्यास वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आय निगमको समन्वयमा तोकिएका ठाउँबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको छ। अत्यावश्यक परेमा उपभोक्ताले बिहान 10 देखि साँझ 6 बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास किन्न सक्नेछन्। ग्यास किन्न उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्नेछ। निगमको टेकु परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सगर सिद्धार्थ श्री र हिमाल ग्यास पाइनेछ। यातायात कार्यालय परिसर चाभेलबाट नेपाल र एसपी ग्यास वितरण हुनेछ। यस्तै राधास्वामी किर्तिपुर परिसरबाट नेपाल ग्यास एसपी एभरेस्ट सुगम श्री माया श्री कृष्ण साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ। यस्तै राधास्वामी वसुन्धरा परिसरमा नेपाल एसपी एभरेस्ट सुगम भानु र ओम ग्यास उपलब्ध हुने निगमले जनाएको छ। यस्तै पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सगर हिमाल लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुनेछ। निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना विक्रेता मार्फत पनि नियमित रूपमा बिक्री गरिरहेको स्पष्ट पारेको छ। निगमले अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गरेको छ। विशेष अदालतले शेयर कारोबारसँग जोडिएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा राजबहादुर शाह किशोर शिशिर गैरे र सुरेन्द्र थापालाई धरोटी वा सो बराबरको ब्याङ्क जमानत लिएर तारिखमा राख्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुवर तथा सदस्यहरू नारायण प्रसाद पौडेल र रामबहादुर थापाको इजलासले प्रतिवादीहरू विरूद्ध तत्काल प्राप्त प्रमाणको अध्ययन गरी उनीहरूलाई थुनामा नराखी धरोटीमा मुद्दाको पूर्वपक्ष गर्न आदेश दिएको हो। गएको आर्थिक वर्षमा चितवन जिल्लामा 15 जनामा औलोको संक्रमण देखिएको छ। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये 3,415 जनाको परीक्षण गर्दा 15 जनामा औलोको संक्रमण देखिएको हो। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2081-82 8,405 जनाको नमूना परीक्षण गर्दा 11 जनामा औलो देखिएको थियो। यस्तै आर्थिक वर्ष 2080-81 8,860 जनाको परीक्षण गर्दा 10 जनामा संक्रमण देखिएको केसीले बताउनुभयो। इङ्ल्याण्ड र वेल्सका लाखौं मोबाइल प्रयोगकर्ताले आज साँझ डढेलो बारे सरकारी आपतकालीन सूचना पाएका छन्। सरकारले डढेलो फैलिन सक्ने भन्दै बार्बेक्यू बगैंचामा फोहोर जलाउने लगायत आगो सल्किने कुनै पनि काम नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। स्थानीय अधिकारीहरूले पनि सरकारी चेतावनीलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्। ठूलो डढेलो फैलिएपछि वेस्ट मिडल्यान्ड्सको स्टोर ब्रिजमा 19 घर जलेर नष्ट भएका छन्। स्थानीय बासिन्दा एन्ड्रयू रेनोल्ड्सले डढेलो फैलिएको गति देखेर आफूहरू सबै स्तब्ध भएको बताउनु भएको छ।
4: It just engulfed everything. It's a block of 6 houses together and it just ripped through them all. Everybody's lost so much. I mean, there's absolutely nothing left in anybody's houses. It's all gone.
3: 3 महिनापछि काठमाडौँ विश्वविद्यालय केयुले नयाँ उपकुलपति पाएको छ। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले प्राध्यापक डाक्टर विवेक बराललाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो। शिक्षा मन्त्री सस्मित पोखरेल नेतृत्वको छनौट समितिले उपकुलपतिका लागि बरालसहित प्राध्यापक डाक्टर बालचन्द्र लुइचेल र प्राध्यापक डाक्टर राजेन्द्र जोशीको नाम सिफारिस गरेको थियो। सिफारिसमा बराल पहिलो नम्बरमा हुनुहुन्थ्यो। सरकारले गएको वैशाखमा अध्यादेश मार्फत तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर अच्युत वाग्लेलाई हटाएपछि केयु उपकुलपति विहीन थियो। उपकुलपति नियुक्तिका लागि गएको जेठ 19 गते छनौट समिति गठन गरिएको थियो। मुलुकका केही ठाउँमा आज भारी वर्षाको सम्भावना छ। राति र दिउँसो केही प्रदेशका 1-2 ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो बागमती गण्डकी र कर्णालीका पहाड़ी भूभाग लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा भारी वर्षाको सम्भावना छ। राति बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा भारी वर्षाको पूर्वानुमान छ। विभागले दिउँसो हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ। हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै ठाउँमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio.
1: Yo, BFBS Gorkha Radio. Yo, BFBS Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अविरल वर्षाका कारण मुलुकका विभिन्न ठाउँका सड़क अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान 6:30 बजेसम्मको बाढ़ी पहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सड़कमा आवागमन प्रभावित भएको जनाएको हो। काभ्रेपलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुन्जे बेसी सड़क खण्डमा हरेक दिन साँझ 6 देखि बिहान 4 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। सम्भावित बाढ़ीको जोखिमलाई ध्यान दिँदै सवारी साधन चलाउन रोक लगाइएको हो। यो सड़कमा बिहान 4 देखि बेलुका 6 बजेसम्म भने सवारी साधन चल्न सक्नेछन्। यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपरान्ह 5 देखि बिहान 5 बजेसम्म सवारी साधन आवागमनमा रोक लगाइएको छ। इलाम 9 राजदुवालीमा हिलोले मेची राजमार्ग अवरूद्ध भएको छ। यो ठाउँमा वैकल्पिक सड़क प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग अन्तर्गत भोटेकोशी 4 किलो पहिरो लिपिङमा सड़क भाँसिएर अवरूद्ध भएको छ। रसुवाको उत्तर गया 5 खाल्टेमा सड़क कटान हुँदा त्रिशुली मैलुङ स्याफ्रो बेसी सड़क खण्ड पनि अवरूद्ध भएको छ। यसै गरी रुकुम पश्चिमको 8 बिस्कोट 6 रिजेगाड खोला नजिक भेरी करिडोरको जाजरकोट डोल्पा सड़क पहिरोले अवरूद्ध भएको छ। रुकुम पूर्वको भूमे 4 काँडाबगर र धौला पहिरामा पहिरो खस्ता मध्य पहाड़ी लोकमार्ग पनि अवरूद्ध छ। यस्तै रोल्पाको थवाङ 2 लाफले भीर र दवाङ र घोराही थवाङ शहीद मार्गका 2 ठाउँमा सड़क अवरूद्ध भएको छ। चेन्जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको कोशी प्रदेश सभा अब करिब 1 वर्षपछि आफ्नै सचिवालय स्थलमा फर्कने भएको छ। ध्रुवबाट आएको रिपोर्ट।
4: गत भदौ 23 र 24 गते विराटनगरको देवकोटा चोकमा रहेको प्रदेश सभा सचिवालय तथा बैठक भवन ध्वस्त भएपछि सरकारले 26 कार्तिकमा सचिवालयलाई मोरङको कटरी गाउँपालिका 1 स्थित कृषि थोक बजारमा सारेको थियो। सचिवालय त्यहाँबाट सञ्चालन भए पनि बैठकका लागि आवश्यक पूर्वाधार नहुँदा प्रदेश सभाको अधिवेशन विराटनगर महानगरपालिकाको सभागृह भाडामा लिएर सञ्चालन हुँदै आएको थियो। महानगरको सभागृहका लागि सरकारले मासिक 8 लाख रुपियाँ भाडा तिर्दै आएको थियो। अब भने कटरी स्थित सचिवालय परिसरमै प्रदेश सभा बैठक सञ्चालन गर्न मिल्ने गरी अस्थायी संरचना तयार गरिएको छ। भौतिक पूर्वाधार मन्त्रालयका इन्जिनियर सनम सिंहा:
5: यो स्ट्रक्चर चाहिँ हाम्रो एक्जिस्टिङ स्ट्रक्चरलाई हामीले मेन्टेनेन्स गरेको। यो पहिला एउटा कृषि बजार थियो अनि प्रदेश सभा सचिवालय बस्न योग्य गरी हामीले मरम्मत सम्भार कार्य गरेको हो। यसमा हाम्रो अहिलेको कन्टेक्स्टमा चाहिँ हामीलाई अर्थबाट चाहिँ हामीलाई 5,40,00,000 सहमति दिनुभएको थियो, जुनमा चाहिँ हाम्रो सम्झौता चाहिँ 3,72,91,000 भएको थियो। र अहिले फागुन 15 गते यसको सम्झौता भएको थियो। र अहिलेको कन्टेक्स्टमा चाहिँ हामीले सभा हल सम्पन्न गरिसकेका छौँ, समिति हल पनि सम्पन्न भइसकेको छ, त्यस्तै मुख्य भवनको मरम्मत सम्भार कार्य पनि सम्पन्न भइसकेको छ।
4: सरकारले कृषि थोक तथा बजार परिसरलाई नै प्रदेश सभाको अस्थायी संरचनाका रूपमा विकास गर्ने योजना अघि सारेको थियो, तर संरचना निर्माणमा भएको ढिलाइका कारण प्रदेश सभा बैठक लामो समय प्रभावित भयो। भौतिक पूर्वाधार मन्त्रालयको जिम्मामा रहेको निर्माण कार्य करिब 6 महिनामा पूरा भएपछि अब भने कटरीबाटै प्रदेश सभाका सबै काम कारवाही सञ्चालन गर्न सकिने भएको छ। गत 24 असारमा 9 अधिवेशन र 22 बैठकबाट चालू आर्थिक वर्षको बजेट पारित गरेपछि बर्खे अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको थियो। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का:
6: कोशी प्रदेश सभाको बैठक वीरेन्द्र सभागृहबाट सञ्चालन हुँदै आएको थियो। अहिले चाहिँ कटरी स्थित आफ्नै प्रदेश सभाको आफ्नै भवनबाट सञ्चालन हुने अवस्थामा पुगेको छ। यही 3 गते बुधबार कोशी प्रदेश सभाको 9 अधिवेशनको बैठक, जुन बजेट पारित भएपछि स्थगित भएको थियो, त्यो बैठक सञ्चालन हुन गइरहेको छ। अब यहीँबाट कोशी प्रदेश सभाका बाँकी बैठकहरू सञ्चालन हुन्छन्।
4: जेएनजी आन्दोलनले मूल भवन ध्वस्त बनाएपछि भाडाको सभागृहबाट सञ्चालन हुँदै आएको कोशी प्रदेश सभा अब आफ्नै सचिवालय स्थलमा फर्कन लागेको हो। तर 4 करोड़ भन्दा बढी खर्च गरेर तयार पारिएको अस्थायी संरचनालाई दीर्घकालीन रूपमा प्रयोग गर्ने कि स्थायी भवन निर्माण गर्ने भन्ने विषय भने सरकारसँग प्रष्ट कार्ययोजना देखिँदैन।
3: पूर्वी इन्डोनेसियामा आज बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परि 54 वर्षीय महिलाको मृत्यु भएको र कम्तीमा 2 घाइते भएको त्यहाँका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली खटाइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढी पूर्वानुमान महाशाखाले मुलुकका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। कतिपय साना ठूला नदीमा पानीको भाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। आज काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, गोर्खा, काठमाडौँ, मकवानपुर, नुवाकोट, धादिङ लगायत जिल्ला र आसपासका जिल्ला भई बहने ससाना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यस्तै पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, जाजरकोट, बझाङ, दार्चुला लगायत जिल्लामा पनि बाढीको जोखिम छ। यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज बिहान गरिएको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ। दार्चुलामा पहिरोमा परेर तीनजना घाइते भएका छन्। महाकाली नगरपालिका चारको रिङ्गलताल बाङ्गा बगरमा ब्रह्मा टोल एण्ड लजको माथिबाट पहिरो खस्दा तीनजना घाइते भएको प्रहरीले जनाएको छ। दुहुँ चार बस्ने 20 वर्षका सूरज कुमार, मालिकार्जुन दुई बस्ने 42 वर्षीय भागरती धामी र 45 वर्षीय भगत सिंह धामी घाइते हुनुभएको दार्चुलाका डीएसपी गौरव महतले जानकारी दिनुभएको छ। घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाइएको छ। अमेरिकी सरकारले नेपाल सहित विभिन्न मुलुकका नागरिकलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्टाटस टिपिएस खारेज गरेको छ। हाल अमेरिकी सरकारले नेपाली नागरिकका लागि टिपिएस सुविधा दिइरहनु पर्ने कानूनी आधार नरहेको भन्दै यसको अन्त्य गर्ने निर्णय गरेको हो। अमेरिका आप्रवासन सेवाका अनुसार नेपालको टिपिएस सुविधा 1 वर्ष अघि नै सकिएको थियो, तर खारेज गर्ने वा कायमै राख्ने भन्ने निर्णय भइसकेको थिएन। टिपिएस अन्तर्गत अमेरिकामा रहेका सम्बन्धित मुलुकका योग्य नागरिकले निश्चित अवधिसम्म अमेरिकामा बस्न तथा काम गर्न पाउने र देश निकालाबाट अस्थायी सुरक्षा पाउने व्यवस्था थियो। टिपिएस सकिएपछि भने अन्य कुनै वैध आप्रवासन हैसियत नभएका व्यक्तिले अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ। टिपिएस सुविधा लिएर अमेरिका बसेका नेपालीहरूलाई यो निर्णयले जोखिम सिर्जना भएको छ। अमेरिकी सरकारले नेपालसँगै हाइटी, अफगानिस्तान, यमन, सिरिया, होन्डुरस, क्यामरुन, भेनेजुएला, दक्षिण सुडान, म्यानमार लगायत मुलुकका नागरिकका लागि टिपिएस अन्त्य गर्ने निर्णय गरेको सूची सार्वजनिक भएको हो। टिपिएस सेवा युद्ध, प्राकृतिक विपत्ति वा अन्य असाधारण परिस्थितिका कारण तत्काल आफ्नो मुलुक फर्कन नसक्नेहरूलाई अमेरिकाले दिने अस्थायी कानूनी संरक्षण हो। मिथिलाञ्चल क्षेत्रका नवविवाहिता मिथिनायनीले आज मधुश्रावणी पर्वलाई समापन गर्दैछन्। मिथिलाञ्चलमा मौना पञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन शुरू भएको पर्व आज 13 दिन साउन शुक्ल तृतीयामा समापन गर्न लागि हो। श्रीमान श्रीमती बीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलायनीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ। पर्व अवधिभरि भगवान शिव, शंकर, गौरी, पार्वती र नागदेवताको आराधना गरिन्छ। पर्वमा बस्ती भरिकै नवविवाहिता जम्मा भएर हाँस परिहास र सामूहिक गायनमा रमाउने गर्छन्। पर्व समापन भएपछि व्रतालुले पर्व अवधिभर पूजा गरिएका बेलपत्र र फूल संग्रहित गरी पवित्र नदी वा तलाउमा विसर्जन गर्ने गर्छन्। नेपालमा उत्पादित मदिराको ट्रेडमार्क वा लोगोमा स्कच वा स्कटिस शब्द प्रयोग गर्न नपाइने भएको छ।
4: सर्वोच्च अदालतले स्वदेशी मदिरामा यस्ता शब्द प्रयोग गर्न नपाउने फैसला गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले उच्च अदालत पाटन र उद्योग विभागको निर्णय सदर गर्दै यस्तो फैसला गरेको हो। रूपन्देहीको मोहिनी हाइजिन प्रोडक्ट्सले मदिराको ट्रेडमार्कमा स्कच शब्द राख्न खोजेपछि बेलायत स्थित द स्कच विस्की एसोसिएशनले आपत्ति जनाएको थियो। त्यसपछि उद्योग विभागले शब्द हटाउन निर्देशन दिएको थियो। सर्वोच्चले स्कच शब्द स्कटल्याण्डसँग जोडिएको भौगोलिक पहिचान भएकाले नेपाली मदिरामा प्रयोग गर्दा उपभोक्ता भ्रममा पर्न सक्ने ठहर गरेको छ। विदेशी भौगोलिक संकेतको संरक्षण गर्नु नेपालको अन्तर्राष्ट्रिय दायित्व भएको अदालतको भनाइ छ।
3: नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न ठाउँबाट ग्यास वितरण गर्दैछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा तोकिएका ठाउँबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर उपलब्ध गराइने निगमले जनाएको हो। अत्यावश्यक परेका उपभोक्ताले अहिले बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास किन्न सक्नेछन्। ग्यास किन्न उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्ने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सगर सिद्धार्थ श्री र हिमाल ग्यास पाइनेछ। यातायात कार्यालय परिसर चाबहिलबाट नेपाल र एसपी ग्यास वितरण हुनेछ। राधास्वामी किर्तिपुर परिसरबाट नेपाल ग्यास एसपी एभरेस्ट सुगम श्रीमाया श्रीकृष्ण साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS 89.9

0: सन्या समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल आयल निगमले आज काठमाडौँका 5 ठाउँबाट खाना पकाउने ग्यास वितरण गरिरहेको जनाएको छ। निगमले सार्वजनिक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिण्डर अहिले बिहान 10 बजेदेखि बिक्री वितरण भइरहेको जनाएको हो। सूचना अनुसार टेकु परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सगर सिद्धार्थ श्री र हिमाल ग्यास वितरण हुँदैछ। यसैगरी यातायात कार्यालय परिसर चाबेलबाट नेपाल र एसपी ग्यास राधास्वामी किर्तिपुर परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम श्री माया श्री कृष्ण साईबाबा र ओम ग्यास वितरण हुँदैछ। निगमका अनुसार राधास्वामी वसुन्धरा परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम भानु र ओम पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सगर हिमाल एसटीसी लोकप्रिय र सूर्य ग्यास बिक्री हुँदैछ। निगमले अति आवश्यक भएका व्यक्तिले मात्रै आफ्ना नागरिकता वा राष्ट्रिय परिचय पत्रसहित बिहान 10 देखि आज साँझ 5 बजेसम्म तोकिएका ठाउँबाट ग्यास खरिद गर्न सक्ने जनाएको छ। बेलायत सरकारले डढेलो नियन्त्रण गर्न 100 जना सुरक्षा फौज खटाएको छ। बेलायती प्रधानमन्त्रीले अग्नि नियन्त्रक विमानहरू पनि परिचालन गर्ने योजना रहेको बताउनु भएको छ। इंग्ल्याण्ड र वेल्सका लाखौं मोबाइल प्रयोगकर्ताले डढेलोबारे सरकारी आपतकालीन सूचना पाएका छन्। सरकारले डढेलो फैलन सक्ने भन्दै बार्बिक्यू बगैँचामा फोहोर जलाउने लगायत आगो सल्किने कुनै पनि काम नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। स्थानीय अधिकारीहरूले पनि सरकारी चेतावनीलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्। ठूलो डढेलो फैलिएपछि वेस्ट मिडल्याण्ड्स को स्टोर ब्रिजमा 19 घर जलेर नष्ट भएका छन्। स्थानीयवासी एन्ड्रयू रेनोल्ड्सले डढेलो फैलिएको गति देखेर आफूहरू स्तब्ध भएको बताउनु भएको छ।
4: It just engulfed everything. It's a block of 6 houses together and it just ripped through them all. Everybody's lost so much. I mean, there's absolutely nothing left in anybody's houses. It's all gone.
3: रोल्पामा विपदमा परि 2 दिनमा 15 जनाको ज्यान गएको छ। थवाङ र सुनसरीको पहिरोमा परि 2 दिनमा 14 जनाको मृत्यु भएको हो। यस्तै लुङ्री 1 खदरमा चट्याङबाट थप 1 जनाको ज्यान गएको छ। थवाङ पहिरोमा बेपत्ता 3 जना अझै फेला परेका छैनन्। यो पहिरोमा परि घाइते 2 जनाको बुटवलमा उपचार भइरहेको छ। हिजो राति सुनसरी 2 मंगरारुकी 64 वर्षीय लामी घरती मगरको सब खोज तलासका क्रममा फेला परेको छ। प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार यसअघि सुनसरी 2 फलबाङका 77 वर्षीय वीरबहादुर घरती मगर 68 वर्षीय श्रीमती शनि घरती मगर र छिमेकी 70 वर्षीय लली घरती मगरको सब फेला परेको थियो। अविरल वर्षापछि बिहिबार राति पहिरोले सुनसरीका 2 घर पूर्ण रूपमा नष्ट भएका थिए। पहिरोका कारण 2 घरभित्र सुतिरहेका 4 जनाको मृत्यु भएको थियो। बुधबार बेलुकी मात्रै जिल्लाको थवाङ 5 कोटल 12 पहिरोमा परि 10 जनाको मृत्यु भएको थियो। यो पहिरोमा परि बेपत्ता 3 जनाको खोजी भइरहेको छ। प्रहरी र सशस्त्र प्रहरी विरूद्ध संसदीय समितिमा परेको उजुरीमाथि छानबिन भइरहेका बेला सांसद खगेन्द्र सुनारले गृहमन्त्रीसहित सम्बन्धित पक्षप्रति आपत्ति जनाउनु भएको छ। सांसद सुनारले अनुसन्धानकै क्रममा रहेका व्यक्ति र मुद्दाबारे कसैले पनि पूर्वाग्रही ढंगले निष्कर्ष सुनाउन नहुने बताउनु भएको हो। उजुरी परेपछि सांसदका रूपमा आवश्यक प्रश्न उठाउनु आफ्नो जिम्मेवारी भएको उहाँको भनाइ छ। पूर्वी इण्डोनेसियामा आज बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परि 2 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोली खटाइएको छ। भूकम्पमा परि केही घाइते भएका छन्। स्थानीय समयअनुसार बिहान करिब 5 बजे पूर्वी नुसा तेङ्गारा प्रान्तको फ्लोरेस क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको केन्द्र नाजेकियोबाट करिब 30 किलोमिटर टाढा र जमिनको सतहबाट 15 किलोमिटर गहिराईमा रहेको अधिकारीहरूले बताएका छन्। भूकम्पपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको सीएनएलले जनाएको छ। भूकम्पपछि प्रभावित तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँ तथा अग्ला ठाउँमा जान भनिएको छ। एपीका अनुसार राष्ट्रिय एजेन्सीले स्थानीय बासिन्दालाई समुद्रको तट र नदी किनारबाट टाढा रहन निर्देशन दिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प लगतै 5.9, 5.6 र 6.1 म्याग्निच्युडका परकम्प गएका थिए। क्षतिको थप विवरण आउन बाँकी छ। नेपाल भलिबल लिग आउँदो भदौ 19 शुरू हुने भएको छ। आयोजक केडिया ग्रुपले पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ 19 27 गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आयोजना हुने जनाएको हो। लिगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका लागि खेलाड़ी अक्सन समेत भइसकेको छ। खप्तड फाल्कोन्स, कर्णाली शिवराज, काठमाडौँ रेड्स लगायत टोली सहभागी हुँदैछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: स्थानीय समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायत सरकारले डढेलो नियन्त्रणमा सहयोग गर्न 100 जना सुरक्षा फौज खटाएको छ। प्रधानमन्त्री एन्डी बर्नमले दक्षिण वेल्स भर डढेलो नियन्त्रण गर्न सुरक्षा फौज परिचालन गरिएको जानकारी दिनुभएको हो।
4: We have a system of mutual aid in play at the moment where fire and rescue services are supporting each other, but with so many incidents it is crucial that the military support is there if fire and rescue services can't do the same backup that they would normally be doing. So that is hugely appreciated.
3: प्रधानमन्त्रीले अग्नि नियन्त्रक विमान पनि परिचालन गर्ने योजना रहेको बताउनु भएको छ। सरकारले डढेलो फैलन सक्ने भन्दै बार्बिक्यू बगैँचामा फोहोर जलाउने लगायत आगो सल्किने कुनै पनि काम नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जेएनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको कोशी प्रदेशसभा अब करिब 1 वर्षपछि मात्रै सचिवालय स्थलमा फर्किने भएको छ। रिपोर्ट।
5: गत भदौ 23 र 24 गते विराटनगरको देवकोटा चोकमा रहेको प्रदेश सभा सचिवालय तथा बैठक भवन ध्वस्त भएपछि सरकारले 26 कार्तिकमा सचिवालयलाई मोरङको कटरी गाउँपालिका 1 स्थित कृषि थोक बजारमा सारेको थियो। सचिवालय त्यहाँबाट सञ्चालन भए पनि बैठकका लागि आवश्यक पूर्वाधार नहुँदा प्रदेश सभाको अधिवेशन विराटनगर महानगरपालिकाको सभागृह भाडामा लिएर सञ्चालन हुँदै आएको थियो। महानगरको सभागृहका लागि सरकारले मासिक 8 लाख रुपियाँ भाडा तिर्दै आएको थियो। अब भने कटरी स्थित सचिवालय परिसरमै प्रदेश सभा बैठक सञ्चालन गर्न मिल्ने गरी अस्थायी संरचना तयार गरिएको छ। भौतिक पूर्वाधार मन्त्रालयका इन्जिनियर सनम सिंहा:
6: हाम्रो यो स्ट्रक्चर चाहिँ हाम्रो एक्जिस्टिङ स्ट्रक्चरलाई हामीले मेन्टेनेन्स गरेको। यो पहिला एउटा कृषि बजार थियो अनि प्रदेश सभा सचिवालय बस्न योग्य गरी हामीले मरम्मत सम्भार कार्य गरेको हो। यसमा हाम्रो अहिलेको कन्टेक्स्टमा चाहिँ हामीलाई अर्थबाट चाहिँ हामीलाई 5,40,00,000 सहमति दिनुभएको थियो, जुनमा चाहिँ हाम्रो सम्झौता चाहिँ 3,72,91,000 भएको थियो। र अहिले फागुन 15 गते यसको सम्झौता भएको थियो। र अहिलेको कन्टेक्स्टमा चाहिँ हामीले सभा हल सम्पन्न गरिसकेका छौँ, समिति हल पनि सम्पन्न भइसकेको छ, त्यस्तै मुख्य भवनको मरम्मत सम्भार कार्य पनि सम्पन्न भइसकेको छ।
5: सरकारले कृषि थोक तथा बजार परिसरलाई नै प्रदेश सभाको अस्थायी संरचनाका रूपमा विकास गर्ने योजना अघि सारेको थियो, तर संरचना निर्माणमा भएको ढिलाइका कारण प्रदेश सभा बैठक लामो समय प्रभावित भयो। भौतिक पूर्वाधार मन्त्रालयको जिम्मामा रहेको निर्माण कार्य करिब 6 महिनामा पूरा भएपछि अब भने कटरीबाटै प्रदेश सभाका सबै काम कारवाही सञ्चालन गर्न सकिने भएको छ। गत 24 असारमा 9 अधिवेशन र 22 बैठकबाट चालु आर्थिक वर्षको बजेट पारित गरेपछि बर्खे अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको थियो। कोशी प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्का:
7: कोशी प्रदेश सभाको बैठक वीरेन्द्र सभागृहबाट सञ्चालन हुँदै आएको थियो। अहिले चाहिँ कटरी स्थित आफ्नै प्रदेश सभाको आफ्नै भवनबाट सञ्चालन हुने अवस्थामा पुगेको छ। यही भाद्र 3 गते बुधबार कोशी प्रदेश सभाको 9 अधिवेशनको बैठक, जुन बजेट पारित भएपछि स्थगित भएको थियो, त्यो बैठक सञ्चालन हुन गइरहेको छ। अब यहीँबाट कोशी प्रदेश सभाका बाँकी बैठकहरू सञ्चालन हुन्छन्।
5: जेएनजी आन्दोलनले मूल भवन ध्वस्त बनाएपछि भाडाको सभागृहबाट सञ्चालन हुँदै आएको कोशी प्रदेश सभा अब आफ्नै सचिवालय स्थलमा फर्कन लागेको हो। तर 4 करोड़ भन्दा बढी खर्च गरेर तयार पारेको अस्थायी संरचनालाई दीर्घकालीन रूपमा प्रयोग गर्ने कि स्थायी भवन निर्माण गर्ने भन्ने विषय भने सरकारसँग प्रष्ट कार्ययोजना देखिँदैन।
3: बाढी पूर्वानुमान महाशाखाले मुलुकका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। कतिपय साना ठूला नदीमा पानीको भाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। आज काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, गोर्खा, काठमाडौँ, नुवाकोट, धादिङ लगायत जिल्ला र आसपासका जिल्ला भई बग्ने ससाना नदीमा भाव उल्लेख्य बढ्ने सम्भावना छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ। भएको आर्थिक वर्षमा चितवनमा 15 जनामा औलोको संक्रमण देखिएको छ। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये 3,415 जनाको परीक्षण गर्दा 15 जनामा औलोको संक्रमण देखिएको हो। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 81-82 8,405 जनाको नमूना परीक्षण गर्दा 11 जनामा औलो भेटिएको थियो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: सरकारले जेन जीवित रहेका सहित परिवार घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ. अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि ल्याउँदै जेन्जी सहित परिवार र घाइतेलाई 50 लाखसम्म सहुलियत कर्जा दिने व्यवस्था गरेको हो. कार्यविधि अनुसार जेन्जी आन्दोलनका सहित परिवार र घाइते भएको कुरा सरकारबाट प्रमाणित भएको हुनुपर्नेछ. जेन्जी विद्रोहमा शहीद भएका व्यक्तिका पति पत्नी छोरा छोरी र बाबुआमाले यो कर्जा पाउनेछन्. यो ऋण कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा सानो उद्योग, सेवा, सूचना प्रविधि, पर्यटन, स्टार्टअप उद्योगमा लगानी गर्नुपर्ने भनिएको छ. गृह मन्त्रालयले जेलभित्रका चौकीदार नायके र भाइ नायकेको नियुक्ति रोकेको छ. जेलभित्र कैदीको व्यवस्थापनमा सहयोग गर्ने नाममा हुने गरेका चौकीदार नायके र भाइ नायकीको नियुक्ति रोकेर पारदर्शी प्रक्रिया बनाउने तयारी थालिएको गृहमन्त्री सुदन गुरुङले जानकारी दिनुभएको हो. प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आर्थिक लेनदेन, पहुँच र अपारदर्शिताका गुनासा बढेपछि कैदी नायकीहरूको नियुक्ति प्रक्रिया रोकिएको जानकारी दिनुभएको हो. जेलमा जाँदा समेत मान्छेले कमाएर फर्किने अवस्था देखिएपछि कैदी नायकीहरूको नियुक्ति रोकेर पारदर्शी उपाय अप्नाउन लागि उहाँको भनाइ छ. हालसम्म आन्तरिक व्यवस्थापनमा जेल प्रशासनलाई सहयोग गर्ने भन्दै कैदी मध्येबाटै तोकिने चौकीदार नायके र भाइ नायके नियुक्ति गर्ने गरिएको थियो. समितिको बैठकमा सांसदहरूले उनीहरूको नियुक्ति प्रक्रिया, अधिकार र प्रभावबारे प्रश्न उठाएका थिए. कारागार नियमावली 2020 कारागारको आन्तरिक व्यवस्थापनमा सहयोग लिन कैदी बन्दी मध्येबाट चौकीदार नायके र सहनायके राख्न सकिने व्यवस्था गरेको छ. यो व्यवस्था अनुसार 25 दरबन्दी बराबर एकजना नायके र 10 बन्दी बराबर एक सहनायके रहने व्यवस्था छ. कारागार व्यवस्थापन विभागका अनुसार गएको असारसम्ममा मुलुकभरका 75 कारागारमा 10,400 थुनुवा र 18,300 कैदी राखिएको छ. मुलुकभरका 75 कारागारको क्षमता 16,000 हाराहारी कैदी राख्ने भए पनि हाल 1,550 महिला र 1,400 विदेशी सहित 28,000 भन्दा बढी कैदीबन्दी राखिएको विभागले जनाएको छ. शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशका राजधानीमा शिक्षा संवाद चलाउने भएको छ. मन्त्रालयले सातै प्रदेश पुगेर शिक्षक, विद्यार्थी र अभिभावक सहित शिक्षा क्षेत्रका सरकारवालासँग छलफल गर्न लागेको हो. शिक्षा संवाद अभियानको पहिलो कार्यक्रम आज विराटनगरको आदर्श माविमा हुँदैछ. कोशीको विराटनगर, मधेसको जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको भुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा शिक्षा संवाद कार्यक्रम हुने मन्त्रालयले जनाएको छ. यो कार्यक्रमका लागि शिक्षा मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटा लगायत खटिँदैछन्. छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक र शिक्षासँग सरकारवालाको सुझाव संकलन गरिनेछ. छलफलबाट आएका सुझावलाई ऐनमा समेटिने शिक्षा मन्त्रालयले जनाएको छ. सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकले 30 वर्ष जागिर खाएका कर्मचारी 51 वर्षकै उमेरमा समेत अवकाशमा जान सक्ने देखिएको छ. कानून न्याय तथा संसदीय मामला मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा विधेयकको अन्तिम मस्यौदामा 55 वर्ष उमेर पुगेका र 30 वर्ष सेवा पूरा भएका 51 वर्ष पुगेका कर्मचारीलाई पनि अनिवार्य विदाई गर्ने प्रावधान राखिएको हो. विधेयकमा पेन्सनका लागि यसअघिकै व्यवस्था कायम राखिए पनि उमेर सेवा अवधिका आधारमा कर्मचारी विदाई गर्ने गरी 2 प्रस्ताव राखिएको हो. संसदमा दर्ता हुनुअघि नै कानून मन्त्रालयबाट मस्यौदा बाहिरिएपछि निजामती सेवाको माथिल्लो तहका कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन्। म्याग्दी जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ.
4: पारिवारिक बेमेल भन्दा पनि डिपेन्डेन्ट भिजामा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको हो. अदालतमा गएको आर्थिक वर्षमा दर्ता भएका 591 मध्ये 345 मुद्दा सम्बन्ध विच्छेदका छन्। जिल्ला अदालतका श्रेष्ठदार जगत बहादुर भण्डारीका अनुसार गएको आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दा मध्ये 285 मुद्दा फर्छ्योट र 60 चालू आर्थिक वर्षमा जिम्मेवारी सारिएको छ. अधिकांश महिला सम्पत्ति वा अंश नलिई छोराछोरीको संरक्षण आफूले गर्ने शर्तमा मात्रै सम्बन्ध विच्छेद गर्न तयार भएको देखिएको उहाँको भनाइ छ. गएको आर्थिक वर्षमा दर्ता भएका 298 नयाँ मुद्दा मध्ये महिलाबाट 259 र पुरूषबाट 39 मुद्दा परेका थिए.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई छिट्टै अमेरिकी भूभागको हिस्सा बनाउने घोषणा गर्नुभएको छ। अब इरानलाई पूर्ण रूपमा पराजित गरेर हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने उहाँको दावी छ। न्यूयोर्कको प्रहरी एकाडेमीमा आयोजित सभामा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि चाँडै नै स्ट्रेट अफ हर्मुज अमेरिकाको भूभाग घोषणा गर्ने बताउनु भएको हो। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।
1: यो BFBS Gurkha Radio.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नुवाकोटको शिवापुरी गाउँपालिका सात थाना भन्ज्याङमा पार्किङ गरेर राखेको माइक्रो भ्यानलाई अनियन्त्रित बसले ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, तीनजना घाइते भएका छन्। आज बिहान 8:30 बजेतिर बस अचानक गुडेर सड़क किनारमा रोकिराखेको खाली इभी भ्यानमा ठोकिएको थियो। ठक्करपछि दुवै गाडी सड़कबाट भिरमा खसेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका पाँचजनालाई तत्काल उपचारका लागि काठमाडौँको ग्रीन सिटी अस्पताल पुर्याउन साथ दुईजनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा काभ्रे बनेपा आठकी कृष्णमाया प्रजापति डंगोल र रामेश्वर खाँडादेवीकी उदयमाया खत्रीको मृत्यु भएको हो। सर्लाही लालबन्दी नौकी सुजाता पोखरेल, काभ्रे बनेपा दशकी शर्मिला श्रेष्ठ र दोलखा मेलुङ छकी ज्ञानो श्रेष्ठ घाइते हुनुभएको छ। घाइते तीनैजनाको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। सरकारले जेएनजी विद्रोहका शहीद परिवार र घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतमा ऋण दिने भएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि ल्याउँदै जेएनजी शहीद परिवार र घाइतेलाई 50 लाखसम्म सहुलियतमा ऋण दिने व्यवस्था गरेको हो। कार्यविधि अनुसार जेएनजी आन्दोलनका शहीद परिवार र घाइते भएको कुरा सरकारबाट प्रमाणित भएको हुनुपर्नेछ। जेएनजी विद्रोहमा शहीद भएका व्यक्तिका पतिपत्नी, छोराछोरी र आमा बाबुले यो कर्ज पाउनेछन्। यो ऋण कृषि तथा पशुपन्छी, घरेलु तथा साना उद्योग, सेवा क्षेत्र, सूचना प्रविधि, पर्यटन, स्टार्टअप उद्यममा लगानी गर्नुपर्ने भनिएको छ। शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशका राजधानीमा शिक्षा संवाद शुरू गरेको छ। मन्त्रालयले सातै प्रदेश पुगेर शिक्षक, विद्यार्थी र अभिभावक सहित शिक्षा क्षेत्रका सरकारवालासँग छलफल गर्नलाई आएको हो। शिक्षा संवाद अभियानको पहिलो कार्यक्रम आज विराटनगरको आदर्श माविमा हुँदैछ। कोशीको विराटनगर, मधेसको जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढ़ीमा शिक्षा संवाद कार्यक्रम हुने मन्त्रालयले जनाएको छ। यो कार्यक्रमका लागि शिक्षा मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटा लगायत खटिँदैछन्। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक र शिक्षासँग सरकारवालाको सुझाव संकलन गरिनेछ। छलफलबाट आएको सुझावलाई ऐनमा समेटिने शिक्षा मन्त्रालयले जनाएको छ। मकवानपुर हेटौँडा 10 को बस पार्कमा गाडी पार्किङको विषयमा खुकुरी हाना आनुहुँदा 4 जना घाइते भएका छन्। धारिलो हतियारले आक्रमण गरेको आरोपमा प्रहरीले 4 जनालाई समातेको छ। मकवानपुरका डिएसपी माधव प्रसाद काफलेका अनुसार हिजो बस पार्किङ गाडी पार्किङका विषयमा मनहरी एक मकरीका लक्ष्मण बर्तौला सहितका व्यक्तिबीच विवाद पर्दा खुकुरी हाना आनु भएको हो। घाइते 4 जनालाई हेटौँडामा सामान्य उपचारपछि चितवन पठाइएको पनि उहाँले जानकारी दिनुभएको छ। प्रहरीले हेटौँडा 12 पदम पोखरीका सुनिल थिङ, हेटौँडा 15 भोरलेका करण लामा र मनहरी एक मकारीका उज्जवल बर्तौला सहित भक्तपुर सूर्यविनायक 2 का लक्ष्मण विष्टलाई पक्राउ गरेको डिएसपी काफले जानकारी दिनुभएको छ। चितवनमा वर्षेनी औलोका बिरामीको संख्या बढ्न थालेको पाइएको छ। पोहोर साउनदेखि असारसम्मको 12 महिनामा चितवनमा 15 जना औलोका बिरामी फेला परेको तथ्याङ्क छ। चितवनमा 3,400 जनाको परीक्षण गर्दा 15 जनामा औलोको संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभएको हो। वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा संक्रमण देखिएको उहाँको भनाइ छ। अघिल्लो आर्थिक वर्षमा चितवनमा 8,400 जनाको नमुना परीक्षण गर्दा 11 जनामा औलो रोग देखिएको थियो। 2080/81 भने 8,860 जनाको परीक्षण गर्दा 10 जनामा संक्रमण देखिएको केसीले जानकारी दिनुभएको छ। एनफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो रोग लाग्ने र रोग लागेपछि ज्वरो आउने, टाउको बिस्तरी दुख्ने, बान्ता हुने, जाडो हुने, काम छुट्ने र पसिना आएर ज्वरो घट्ने लक्षण देखिने डाक्टरहरूको भनाइ छ। सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकले 30 वर्ष जागिर खाएका कर्मचारी 51 वर्षकै उमेरमा अवकाशमा जान सक्ने देखिएको छ। नेपालमा उत्पादित मदिराको ट्रेडमार्क वा लोगोमा स्कच वा स्कटिस शब्द प्रयोग गर्न नपाइने भएको छ।
4: सर्वोच्च अदालतले स्वदेशी मदिरामा यस्ता शब्द प्रयोग गर्न नपाउने फैसला गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले उच्च अदालत पाटन र उद्योग विभागको निर्णय सदर गर्दै यस्तो फैसला गरेको हो। रूपन्देहीको मोहिनी हाइजिन प्रोडक्ट्सले मदिराको ट्रेडमार्कमा स्कच शब्द राख्न खोजेपछि बेलायत स्थित द स्कच विस्की एसोसिएशनले आपत्ति जनाएको थियो। त्यसपछि उद्योग विभागले शब्द हटाउन निर्देशन दिएको थियो। सर्वोच्चले स्कच शब्द स्कटल्याण्डसँग जोडिएको भौगोलिक पहिचान भएकाले नेपाली मदिरामा प्रयोग गर्दा उपभोक्ता भ्रममा पर्न सक्ने ठहर गरेको छ। विदेशी भौगोलिक संकेतको संरक्षण गर्नु नेपालको अन्तर्राष्ट्रिय दायित्व भएको अदालतको भनाइ छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई छिट्टै अमेरिकी भूभागको हिस्सा बनाउने दावी गर्नुभएको छ। न्यूयोर्कको प्रहरी एकेडेमीमा आयोजित सभामा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि चाँडै नै स्ट्रेट अफ हर्मुज अमेरिकाको भूभाग घोषणा गर्ने बताउनु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नुवाकोटको शिवापुरी गाउँपालिका सात थाना भन्ज्याङमा पार्किङ गरेर राखेको माइक्रो भ्यानलाई अनियन्त्रित बसले ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, तीनजना घाइते भएका छन्। आज बिहान 8:30 बजेतिर बसले सड़क किनारमा रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि दुवै गाडी सड़कबाट करिब 40 मिटर तल भिरमा खसेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका 5 जनालाई तत्काल उपचारका लागि काठमाडौँको ग्रीन सिटी अस्पताल पुर्याउन साथ 2 जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा काभ्रेपा नेपा 8 की कृष्णमाया प्रजाति डंगोल र कृष्णमाया प्रजापति डंगोल र रामेसाप खाडादेवी की उदयमाया खत्रीको मृत्यु भएको हो। सर्लाही लालबन्दी 9 की सुजाता पोखरेल, काभ्रे बनेपा 10 की शर्मिला श्रेष्ठ र दोलखा मेलुङ 6 की ज्ञानु श्रेष्ठ घाइते हुनुभएको छ। घाइते तीनैजनाको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। नेपाल आयल निगमले आज काठमाडौँका 5 ठाउँबाट खाना पकाउने ग्यास वितरण गरिरहेको छ। ती 5 ठाउँमा उपभोक्ताको ठूलो भिड लागेको छ। यति बेला झरी परेकाले लाइन अस्तव्यस्त बनेको छ। निगमले सार्वजनिक सूचना जारी गर्दै विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिहान 10 बजेदेखि बिक्री वितरण गरिरहेको हो। टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण गरिँदैछ। यातायात कार्यालय परिसरबाट पनि विभिन्न ब्रान्डका ग्यास वितरण गरिँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गलाई छिट्टै अमेरिकी भूभागको हिस्सा बनाउने दावी गर्नुभएको छ। न्यूयोर्कको प्रहरी एकाडेमीमा आयोजित सभामा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि चाँडै नै स्ट्रेट अफ होर्मुज अमेरिकाको भूभाग घोषणा गर्ने बताउनु भएको हो।
1: And after we finish defeating Iran, which is being very badly defeated, pretty soon I'll be declaring the Hormuz Strait a territory of the United States. We have the blockade. No ships get through unless we want them to.
0: मध्यपूर्वमा युद्ध सुरु भए यता तेहरानले बन्द गरेका महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाले नियन्त्रण जमाइसकेको समेत ट्रम्पको भनाइ छ। व्हाइट हाउसका एकजना अधिकारीले भने ट्रम्पले यो टिप्पणी ठट्टाको रूपमा भनेको बताएको वर्ल्ड स्ट्रीट जर्नलले जनाएको छ। इरानका उपविदेश मन्त्री काजिम घारिबाबादीले भने सामाजिक सञ्जाल एक्समा लेख्दै स्ट्रीट अफ होर्मुज इरानी थियो, इरानी हो र इरानी रहनेछ भन्नुभएको छ। होर्मुज जलमार्ग इरानको निर्णयअनुसार बन्द वा खुला हुने उहाँको भनाइ छ। मकवानपुर हेटौँडा 10 को बस पार्कमा गाडी पार्किङको विषयमा खुकुरी आना आनाउँदा 4 जना घाइते भएका छन्। धारिलो हतियारले आक्रमण गरेको आरोपमा प्रहरीले 4 जना पक्राउ गरेको छ। मकवानपुरका डिएसपी माधवप्रसाद काफलेका अनुसार हिजो बस पार्कमा गाडी पार्किङको विषयमा मनहरी एक मकरीका लक्ष्मण बर्तवला सहितका व्यक्तिबीच विवाद पर्दा खुकुरी आना आन भएको हो। घाइते 4 जनालाई हेटौँडामा सामान्य उपचारपछि चितवन पठाइएको उहाँले जानकारी दिनुभएको छ। चितवनमा वर्षिनी औलोका बिरामीको संख्या बढ्न थालेको पाइएको छ। पोहोर साउनदेखि असारसम्मको 12 महिनामा चितवनमा 15 जना औलोका बिरामी फेला परेको तथ्याङ्क छ। चितवन भर 3,400 जनाको परीक्षण गर्दा 15 जना बिरामी फेला परेका हुन्। वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभएको छ। अघिल्लो आर्थिक वर्षमा चितवनमा 8,400 जनाको नमुना परीक्षण गर्दा 11 जनामा औलो देखिएको थियो। सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकले 30 वर्ष जागिर खाएका कर्मचारी 51 वर्षकै उमेरमा अवकाशमा जान सक्ने देखिएको छ। गुल्मी रेसुङ्गा नगरपालिकाले मकैको डाँठबाट रस निकालेर खुदो बनाउने प्रविधि परीक्षण गरेको छ।
2: रेसुङ्गा 3 भाँडा गाउँमा स्थानीय जातको मकै र सिपी मकैको डाँठ प्रयोग गरी रस निकालेर गुड तथा खुदो उत्पादनको परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। इन्टरनेशनल एसोसिएसन अफ एग्रिकल्चरल स्टुडेन्ट्स आईएएएसको सहयोगमा खुदो उत्पादन प्रविधिको परीक्षण गरिएको हो। मकैको डाँठबाट निकालिएको रसबाट तयार पारिएको खुदो उखुबाट बनेको खुदो जस्तै देखिने र खाँदा पनि स्वादिष्ट रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनु भएको छ। उत्पादित खुदोको गुणस्तर तथा खाद्य सुरक्षा सम्बन्धी परीक्षणका लागि खाद्य विभाग अन्तर्गत प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी गरिएको छ। परीक्षणबाट सकारात्मक नतिजा आए मकैको डाँठबाट खुदो र गुड उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाइने नगर प्रमुख पन्थीले बताउनु भयो।
0: मौसम पूर्वानुमान महाशाखाले आज 4 प्रदेशमा भारी वर्षा हुने अनुमान गरेको छ। मनसुनी वायुको प्रभावले आज बागमती गण्डकी र कर्णालीका पहाड़ी भेगसँगै लुम्बिनीका पहाड़ी र तराई भेगका एकाठाउँमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर ठाउँको आसपास र पश्चिममा सरदरको ठाउँभन्दा उत्तरतिर देखिएको मौसम विभागले जनाएको छ।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विधान अनुसार नचले कार्यवाही हुने बताउनु भएको छ। झापा एक काठमाडौँको फुटसल प्रतियोगिता स्थलमा संचारकर्मीसँग कुरा गर्दै उपसभापति शर्मा,
4: खेलमा एउटा विधि हुन्छ नि, बस नेपाली काङ्ग्रेस पार्टीको एउटा विधि बमोजिम नेपाली काङ्ग्रेस पार्टीको विशेष महाधिवेशन भयो, विशेष महाधिवेशन सकिसकेपछि त्यो विधिलाई पालना गरेर हामी सबै जाउँ, त्यसमा फरक मत राख्दै गर्दाखेरि सम्मानित सर्वोच्च अदालतले एउटा फैसला गरिसकेको छ, अदालतले फैसला गरिसके बमोजिम एउटा जे निर्णय आएको छ सबैलाई मानेर जाने हो। अदालतले नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बदर गरेको छैन, सभापति गगन थापा होइन भनेर उल्ट्याएको अवस्था बिल्कुलै होइन, त्यसैले नेपाली काङ्ग्रेसको सभापति को हो भनिरहँदै गर्दाखेरि उहाँहरू अल्मलिनुपर्ने, केन्द्रीय समिति को भन्दा अल्मलिनुपर्ने अवस्था छैन, त्यसैले आवेगमा आएर होइन अब यता नेम प्लेट राख्ने उता राख्ने, उहाँ पनि नै सभापति हो, उहाँ पनि नै कार्य समिति नै हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा भनेको चाहिँ खेलको नियम विधिभन्दा त्यो बाहिरको कुरा हुन्छ। हामी आग्रह गर्छौँ कि विधिभित्र जसरी खेल चल्छ त्यसरी नै विधिभित्र राजनीति चल्नु।
3: नुवाकोटको शिवपुरी गाउँपालिका सात थाना भन्ज्याङमा पार्किङ गरेर राखेको माइक्रोभ्यानलाई अनियन्त्रित बसले ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, तीनजना घाइते भएका छन्। आज बिहान 8:30 बजेतिर बसले सड़क किनारमा रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि दुवै गाड़ी सड़कबाट भीरमा खसेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका पाँचजनालाई तत्काल उपचारका लागि काठमाडौँको ग्रीन सिटी अस्पताल पुर्याउन साथ दुईजनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा काभ्रे बनेपा आठकी कृष्णमाया प्रजापति डङ्गोल र रामेछाप खाँडादेवी कि उदय माया खत्रीको मृत्यु भएको हो। सर्लाही लालबन्दी नौकी सुजाता पोखरल, काभ्रे बनेपा दशकी शर्मिला श्रेष्ठ र दोलखा मेलुङ छकी ज्ञानु श्रेष्ठ घाइते हुनुभएको छ। तीनैजना घाइतेको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। नेपाल अल निगमले आज काठमाडौँका पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गरिरहेको छ। निगमले सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिण्डर अहिले बिहान 10 बजेदेखि बिक्री वितरण भइरहेको जानकारी दिएको हो। सूचना अनुसार टेकु परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सागर सिद्धार्थ र श्री र हिमाल ग्यास वितरण गरिँदैछ। यसै गरी यातायात कार्यालय परिसर चाबहिलबाट नेपाल र एचपी ग्यास राधा स्वामी कीर्तिपुर परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीमाया श्रीकृष्ण साइबा र ओम ग्यास वितरण हुँदैछ। निगमका अनुसार राधा स्वामी वसुन्धरा परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम भानु र ओम पुरानो जिल्ला प्रशासन कार्यालय बबरमलबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम सागर हिमाल एसटीसी लोकप्रिय र सूर्य ग्यास बिक्री हुँदैछ। निगमले अति आवश्यक भएका व्यक्तिले मात्र आआफ्ना नागरिकता र राष्ट्रिय परिचय पत्र सहित विभिन्न बिहान 10 बजेदेखि 6 बजेसम्म तोकेको ठाउँमा ग्यास खरिद गर्न सक्ने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गलाई छिट्टै अमेरिकी भूभागको हिस्सा बनाउने दावी गर्नुभएको छ। न्यूयोर्कको प्रहरी एकाडेमीमा आयोजित सभामा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि चाँडै नै स्ट्रेट अफ होर्मुज अमेरिकाको भूभाग घोषणा गर्ने बताउनु भएको हो।
5: And after we finish defeating Iran, which is being very badly defeated, pretty soon I'll be declaring the Hormuz Strait a territory of the United States. We have the blockade. No ships get through unless we want them to.
3: मध्यपूर्वमा युद्ध शुरू भएता तेहरानले बन्द गरेका महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये अमेरिकाले नियन्त्रणमा जमाएको समेत ट्रम्पको भनाइ छ। व्हाइट हाउसका एकजना अधिकारीले भने ट्रम्पले यो टिप्पणी ठट्टाका रूपमा भनेको बताएको वाल स्ट्रीट जर्नलले जनाएको छ। इरानका उपविदेश मन्त्री काजिम घरीबाबादीले सामाजिक सञ्जाल एक्समा लेख्दै स्ट्रीट अफ होर्मुज इरानी थियो, इरानी हो र इरानी नै रहन्छ भन्नुभएको छ। होर्मुज जलमार्ग इरानको निर्णय अनुसार बन्द वा खुला हुने पनि उहाँको भनाइ छ। मकवानपुर हेटौडा 10 को बस पार्कमा गाड़ी पार्किङको विषयमा खुकुरी हानाहान हुँदा चारजना घाइते भएका छन्। धारिलो हतियारले आक्रमण गरेको आरोपमा प्रहरीले चारजनालाई समातेको छ। मकवानपुरका डीएसपी माधव प्रसाद काफलेका अनुसार हिजो बस पार्कमा गाड़ी पार्किङका विषयमा मनहरी एक मकरीका लक्ष्मण बर्तौला सहितका व्यक्ति बीच विवाद पर्दा खुकुरी हानाहान भएको हो। घाइते चारैजनालाई हेटौडामा सामान्य उपचारपछि चितवन पठाइएको पनि उहाँले जानकारी दिनुभएको छ। प्रहरीले हेटौडा 12 पदम पोखरीका सुनिल थिङ, हेटौडा 15 भोरलेका करण लामा र मनहरी 1 मकरीका उज्जवल बर्तौला र भक्तपुर सुरेप नायक 2 लक्ष्मण विष्टलाई पक्राउ गरिएको डीएसपी काफ्लेले जानकारी दिनुभएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: ચમેલી
1: સૈન્ય સમુદાયમાં
2: પેલાય ભરી
1: ઓન એર
2: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
3: ફ્લાય BFBS
2: યુ BFBS ગોઠા રેડિયો હો
1: ગોઠા રેડિયો હો.
4: काङ्ग्रेस नेता डाक्टर शेखर कोइरालाले आफूहरू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ. काङ्ग्रेस देउवा पक्षको राष्ट्रिय भेलामा पत्रकारसँग कुरा गर्दै नेता कोइराला,
5: हामीले समय समयमा परिमार्जित गर्दै जानुपर्छ, यस्तै भेलाले परिमार्जित गर्दै जान्छ. मलाई लाग्छ विगतमा आउन सक्ने सम्भावना कम छ. आयो भने त्यसपछि सोचौँला कि अनि त्यसपछि अरू सबै छलफल गरेर एउटा निर्णय गर्छौँ. तर अर्को पार्टी खोल्न चाहिँ म त्यसको पक्षमा छुइनँ, पक्षमा बिल्कुलै छैन.
4: उहाँले अहिलेको सरकार काम चलाउ सरकार मात्र भएको टिप्पणी पनि गर्नुभएको छ.
5: यो मलाई लाग्छ साधारण सरकार हो, कुनै हुन त बहुमत छ उनीहरूको, तर ठोस कुनै राम्रो काम गरेको त मलाई लाग्दैन. नयाँ कुनै नीतिहरू ल्याएको त छैनन् उनीहरूले, खालि यो काम चलाउ सरकार भनौँ न.
4: काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता महत्वपूर्ण हुने बताउनु भएको छ. आज बिहान महाराजगंजको आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै पूर्व सभापति देउवा,
6: प्रेस फ्रिडम स्वतन्त्र
4: फरक प्रसङ्गमा बोल्दै सुदूरपश्चिमले आफूलाई धेरै दिएकाले अब आफूले सुदूरका लागि काम गर्ने उहाँको भनाइ छ.
6: सुदूरपश्चिममा जन्मेको हो, त्यही बजेको सुदूरपश्चिमलाई गर्नुपर्ने गर्ने अझै गरिसकेका छैन. सुदूरपश्चिमले मलाई धेरै दिएको छ. मेरो के भने डोल्दा चाहिँ अझै पनि केही काम गर्नु बाँकी छ, त्यो कुरा गर्नु बाँकी छ. तर डोल्दा चाहिँ मा सपोर्ट गरेका छन्, डोल्दा बुद्धिमा आभार आभार छ. सधैँ म चाहिँ दिँदै पनि बुद्धि सबै त्यहाँ एयरपोर्ट बाहेक भनेको छ, त्यो बाँकी छ. मेरो त्यो काम पनि पुरा गर्छु.
4: काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विधान अनुसार नचले कार्यवाही हुने चेतावनी दिनुभएको छ. आज ललितपुरमा दोस्रो झापा एक काठमाडौँ कप फुटबल सल प्रतियोगितामा सहभागी हुन पुग्नुभएका उपसभापति शर्मा,
7: खेलमा एउटा विधि हुन्छ नि, बस नेपाली काङ्ग्रेस पार्टीको एउटा विधि बमोजिम नेपाली काङ्ग्रेस पार्टीको विशेष महाधिवेशन भयो. विशेष महाधिवेशन सकिसकेपछि त्यो विधिलाई पालना गरेर हामी सबै जाउँ. त्यसमा फरक मत राख्दै गर्दाखेरि सम्मानित सर्वोच्च अदालतले एउटा फैसला गरिसकेको छ. अदालतले फैसला गरिसके बमोजिम एउटा जे निर्णय आएको छ सबैलाई मानेर जाने हो. अदालतले नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बदर गरेको छैन, सभापति गगन थापा होइन भनेर उल्ट्याएको अवस्था बिल्कुलै होइन. त्यसैले नेपाली काङ्ग्रेसको सभापति को हो भनिरहँदै गर्दाखेरि उहाँहरू अल्मलिनुपर्ने, केन्द्रीय समिति को हो भन्दा अल्मलिनुपर्ने अवस्था छैन. त्यसैले आवेगमा आएर होइन, अब यता नेम प्लेट राख्ने उता राख्ने, उहाँ पनि नै सभापति हो, उहाँ पनि नै कार्य समिति नै हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा भनेको चाहिँ खेलको नियम विधिभन्दा त्यो बाहिरको कुरा हुन्छ. हामी आग्रह गर्छौँ कि विधिभित्र जसरी खेल चल्छ त्यसरी नै विधिभित्र राजनीति चल्नु.
4: खाजा खान रोकिएको बसाफै गुर्दा नुवाकोटमा दुई तीर्थयात्रीको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्. जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद ढकालका अनुसार काठमाडौँबाट तुप्चेश्वर धाम दर्शनका लागि तीर्थयात्री लिएर हिँडेको बस थाना बन्ज्याङको सड़क छेउमा रोकिएको समयमा आफै गुडेर दुर्घटनामा परेको हो. बस रोकेर चालक र यात्रुहरू खाजा खान गएको समयमा आफै गुडेको बसले अगाडि रोकिराखिएको इभी भ्यानलाई समेत ठक्कर दिएको थियो. दुवै गाडी सड़कबाट करिब 50 मिटर तल खसेर दुर्घटना भएको हो. दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका 8 का 54 वर्षीय कृष्णमाया प्रजापति र रामेछापको खाँडादेवी गाउँपालिका 2 का 65 वर्षीय उदय माया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ. दुर्घटनामा सर्लाही लालबन्दी 9 की सुजाता पोखरेल, काभ्रे बनेपा 10 की शर्मिला श्रेष्ठ र दोलखा मेलुङ 6 की ज्ञानु श्रेष्ठ घाइते हुनुभएको छ. तीनैजना घाइतेको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ. प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ. लघु वित्त पीड़ितको आन्दोलनमा जान लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले घरमै रोकेको छ. आज लघु वित्त पीड़ित ललितपुरको हरिभवन हरिहर भवन राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय बाहिर प्रदर्शन गरिरहँदा प्रदर्शनमा सहभागी हुन जाने तयारी गरिरहनुभएका प्रसाईलाई प्रहरीले भक्तपुरको ठिमीको निवासमै रोकेको हो। प्रसाई घरबाट निस्किन अघि नै प्रहरी पुगेको थियो। त्यसपछि प्रहरीले आफूलाई घरबाट निस्किनै नदिएको प्रसाईले बताउनु भएको छ। प्रसाईको घर अगाडि प्रहरीको भ्यान राखिएको छ, साथै वहाँको घर वरिपरि प्रहरी पनि परिचालन गरिएको छ। इण्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 जनाको मृत्यु भएको छ। आज बिहान 5 बजे फ्लोरेस क्षेत्रमा 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो। भूकम्प गएको केही घण्टाभित्रै इण्डोनेसियाको राष्ट्रिय विपद व्यवस्थापन एजेन्सीले कम्तीमा 38 जनाको मृत्यु भएको पुष्टि गरेको हो। त्यहाँ भत्किएका र घर तथा संरचनाहरूको भग्नावशेषमा पुरेका मानिसको खोजी तीव्र पारिएको छ। खबर यति नै, नमस्कार।
2: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोखरामा दिउँसो विजयपुर खोलाले बगाउँदा दुई बालक बेपत्ता भएका छन्। दसजनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा दुईजनालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। आठजना पनि सकुशल छन्। नामथर र ठेगाना नखुलेका अन्दाजी 14-15 वर्षका दुईजना बालक बेपत्ता भएका हुन्। उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय सिसुवा, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय राम बजारबाट गरेर 21 जनाको प्रहरी टोली खोजीमा खटिएको छ। यसै गरी सशस्त्र प्रहरी बेस क्याम्प कुडहरबाट 9 जनाको गोताखोर सहितको टोली समेत परिचालन भएको प्रहरीले जनाएको छ। नवलपरासीको सुस्तावासीले दुई हप्ता लगाएर बनाएको बाँध बाढीले भत्काएको छ। सुस्ता गाउँपालिका 5 कोथारू टोलमा 25-30 लाखको जनश्रमदानबाट बनाएको बाँध हिजो बाढीले बगाएको सुस्ता बचाउ संघर्ष समितिका संयोजक बाबु खानले जानकारी दिनुभएको छ। बाँध भत्किएपछि पूरै बस्ती खतरामा परेको उहाँले बताउनु भएको छ। सुस्ता जोगाउन संघीय सरकार, प्रदेश सरकार र गाउँपालिका पहल गर्नुपर्ने खानको माग छ। 15 साउनदेखि निर्माण शुरू भएको बाँध भत्किँदा कतैबाट गुहार नपाएको सुस्तावासीले गुनासो गरेका छन्। काँग्रेसका नेता डाक्टर शेखर शशांक कोइरालाले आफूहरू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ। काँग्रेस देउबा पक्षको राष्ट्रिय भेलामा पत्रकारसँग कुरा गर्दै नेता कोइराला,
4: हामीले समय समयमा परिमार्जित गर्दै जानुपर्छ, यस्तै भेलाले परिमार्जित गर्दै जान्छ। मलाई लाग्छ विगतमा आउन सक्ने सम्भावना कम छ। आयो भने त्यसपछि सोचौँला कि अनि त्यसपछि अरू सबै छलफल गरेर एउटा निर्णय गर्छौँ। तर अर्को पार्टी खोल्न चाहिँ म त्यसको पक्षमा छुइनँ, त्यो पक्षमा बिल्कुलै छैन।
3: उहाँले अहिलेको सरकार कामचलाउ सरकार मात्र भएको टिप्पणी पनि गर्नुभएको छ।
4: यो मलाई लाग्छ साधारण सरकार हो, कुनै हुन त बहुमत छ उनीहरूको, तर ठोस कुनै राम्रो काम गरेको त मलाई लाग्दैन। नयाँ कुनै नीतिहरू ल्याएको त छैनन् उनीहरूले, खालि यो काम चलाउ सरकार भनौँ न।
3: काँग्रेसका पूर्व सभापति शेरबहादुर देउबाले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता महत्वपूर्ण हुने बताउनु भएको छ। आज बिहान महाराजगंजको आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै पूर्व सभापति देउबा,
5: प्रेस फ्रिडम स्वतन्त्र पत्रकारिता जो हो प्रजातन्त्रको लागि अति आवश्यक कुरा हो। मेरो पक्षमा छ, मेरो पक्षमा छैन कुरा होइन नि, त्यसको व्यक्ति पूजा होइन नि। प्रेस फ्रिडम, प्रेसले त निष्पक्ष रूपले हेर्ने हो, उसको काम हो राम्रो गर्छ गर्दैन प्रेस कुरा हो। त्यस कारण प्रेस फ्रिडम इज अ मस्ट इन एनी डेमोक्रेसी इन नेपाल। आई वुड सपोर्ट प्रेस फ्रिडम।
3: फरक प्रसङ्गमा सुदूरपश्चिमले आफूलाई धेरै दिएकाले अब आफूले पनि सुदूरका लागि काम गर्ने उहाँको भनाइ छ।
5: सुदूरपश्चिम जन्मेको हो, त्यही बजेको सुझाउमा दार्जिलिङमा एग्रिकल्चर गर्छौँ, तर मैले सुदूरपश्चिमलाई गर्नु पर्ने गर्ने अझै गरिसकेको छैन। सुदूरपश्चिमले मलाई धेरै दिएको छ, मेरो के पनि लोल्दा छैन, अझै मैले केही काम गर्नु बाँकी छ नि, त्यो पुरा गर्नु बाँकी छ। तर लोल्दा जनताले मास फोन गरेको छ, लोल्दा जनता बुद्धिमा आभार आभार छ। सधैँ म चाहिँ दिँदै पनि सबैले त्यहाँ एयरपोर्ट बनाइदियो, एयरपोर्ट बनाइदियो भनेको छ, त्यो बाँकी छ, मेरो त्यो काम पनि पुरा गर्छु।
3: वेल्सका राजकुमारले डढेलो नियन्त्रणमा खटिएका आपतकालीन सेवाकर्मीहरूलाई धन्यवाद दिँदै यसबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गर्नुभएको छ। इङ्ल्याण्ड र वेल्समा लागेको डढेलो नियन्त्रणमा सघाउन 200 सैनिकहरू परिचालन गरिएको छ। वेस्ट मेडलान्ड्स फायर सर्भिसका प्रमुख अग्नि नियन्त्रक साइमन टुहिल,
6: Some of the grass fires that occurred across the West Midlands and indeed the country have been started by disposable barbecues. And rather frustratingly for me and my colleagues, we have been attending serious grass fires across the West Midlands that we think have been started deliberately.
3: इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 जनाको मृत्यु भएको छ। आज बिहान 5 बजे फ्लोरेस क्षेत्रमा 7.7 रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो। भूकम्प गएको केही घण्टाभित्र इन्डोनेसियाले राष्ट्रिय विपद व्यवस्थापन एजेन्सीले कम्तीमा 38 जनाको मृत्यु भएको पुष्टि गरेको हो। त्यहाँ भत्किएका घर र संरचनाहरूको भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी तीव्र पारिएको छ। मुख्य झट्कापछि पनि दर्जनौ पराकम्पहरू आइरहेको बताइएको छ। भूकम्पपछि त्यहाँ ठूलो भागदौड मचिएको थियो। एभरेस्ट वुमेन्स भलिबल लिगको तेस्रो संस्करण असोज 3 साता हुने भएको छ। काठमाडौँ दशरथ रङ्गशाला कवर्ड हलमा असोज 15-24 गतिसम्म प्रतियोगिता हुने एडब्ल्युबीले जनाएको छ। नेपाल भलिबल संघले पनि लिगको तेस्रो संस्करणको मितिलाई स्वीकृति प्रदान गरेको छ। यससँगै लिगको तयारी अगाडि बढेको एडब्ल्युबीले जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सैन्य समुदायमा
1: दिलाइनभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला राष्ट्रिय सम्मेलनमा परिणत भएको छ। यही शनिबारदेखि शुरू भएको बन्द सत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेश हुँदै गर्दा भेलालाई राष्ट्रिय सम्मेलनको रूपमा नामाङ्कन गरिएको हो। यो समूहले सुकेधाराको मिराकल पार्टी भेन्यूमा भेलाका लागि राखिएको ब्यानर समेत परिवर्तन गरेको छ। परिवर्तित ब्यानरमा राष्ट्रिय सम्मेलन लेखिएको छ। देउबा समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले विधानले अधिवेशन महाधिवेशन र सम्मेलन मात्र चिन्ह जारी कार्यक्रमलाई अधिवेशन भन्न नमिल्ने भएकाले राष्ट्रिय सम्मेलन भनिएको बताउनु भएको छ। विक्रमसम्म 2060 सालदेखि उत्पादन बन्द भएको बुटवल धागो कारखाना पुनः सञ्चालनका लागि सरकारले प्रक्रिया अगाडि बढाएसँगै यस क्षेत्रका उद्योगी व्यवसायी मात्र होइन यही उद्योगमा 34 वर्ष बढी समय बिताएका श्रमिकहरू समेत खुशी भएका छन्। बुटवलबाट छवि पाण्डेको यो रिपोर्ट।
4: बुटवल धागो कारखानामा 34 वर्ष बिताउनु भएका सुदर्शन यादव सरकारले पुनः कारखाना सञ्चालन गर्ने खबरले खुसी बन्नु भएको छ। हाम्रै नेपाली युवाहरूले काम पाउने भएपछि खुसी लागेको भन्दै उहाँले यो उद्योग पूर्ण क्षमतामा चलाउन सकिने बताउनुभयो। उद्योग चलाउनु पर्छ भन्ने कसैको भिजन नभएको कारण बन्द भएको यादवको गुनासो छ।
5: 34 वर्ष भयो त, बहुत खुसी हजुर। सुरुदेखि देखेछु नि, नयाँ जेनेरेसन हाम्रो नेपाली काम गर्छ भने बहुत खुसी लाग्छ। धागो उत्पादन हुने धागोलाई कलर गर्नुपर्ने बोयलर छ, ड्याङ छ, कसैको हजुर भिजनै थिएन यो चलोस् भनेर। नयाँ नयाँ काम पायो भने खुसी नि हो।
4: उद्योगको प्रशासन र मेन्टेनेन्स विभागको प्रमुख रूपमा कार्यरत रहनुभएका यादव कारखानाको मेसिन सबै खिया लागेको अवस्थामा भए पनि यसको सामान सबै पाइने भएकोले मेसिनको मर्मतसँगै क्षमता बढाउने हो भने सञ्चालन गर्न सकिने दावी गर्नुभयो।
5: मसिन त किन काम लाग्दैन, काम लाग्छ तर मेन्टेनेन्स गरेर आयो छ कि यसको क्षमता अलिक कम छ नि, क्षमता बढाइदिनु पर्यो, अलिकति संरचना गर्दैन, नयाँ टेक्नोलोजी सेट गर्यो भने त चल्छ, किन चल्दैन? लोहा लकड त हो हजुर, यसको पार्टहरू सबै पाउँछ।
4: कारखानाका निमित्त प्रमुख दोलराज शर्माले सरकारले गठन गरेको सम्पत्ति मूल्याङ्कन तथा अध्ययन टोलीले गरेको सिफारिसको आधारमा कारखाना सञ्चालन हुने बताउनुभयो। उहाँका अनुसार विज्ञ टोलीले कारखाना सञ्चालन गर्न सकिने ठहर गरेको छ। दशैं अगाडि नै यो विषयमा टुङ्गो लाग्ने उहाँको भनाइ छ।
6: अहिले अब हामीले सम्पत्ति दायित्व मूल्याङ्कन गर्न र कारखानाको सञ्चालन सम्बन्धमा अब कसरी कुन मोडले दिन जान सकिन्छ ती विषयहरू रिपोर्ट दिने गरी नै सम्पत्ति दायित्व मूल्याङ्कन गर्न टोली खटाइयो। अध्ययन टोलीले के भन्छ त्यसको आधारमा मात्रै त्यो मेसिनहरू नयाँ थप गरेर सञ्चालनको सम्भाव्यता अब हुन सक्छ। त्यस्तो यही मेसिनहरूले भन्दा पनि नयाँ मेसिन थपेर भदौ अन्तिम अथवा दशैँसम्म होला।
4: बुटवलका उद्योगी हरिप्रसाद अर्यालले यो उद्योग सञ्चालन हुने खबरले बुटवलका उद्योगी व्यवसायी उत्साहित भएको बताउनुभयो। 2039 सालमा निर्माण सुरु भएको कारखानाले 2048 सालदेखि व्यावसायिक उत्पादन थालेको थियो।
3: अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेको र पश्चिमा सैनिक फर्किएको 5औं वर्षगाँठ मनाउँदै गर्दा राजधानी काबुलमा ठूलो सैन्य परेड र उत्सवहरूको आयोजना गरिएको छ। काबुलको भूतपूर्व अमेरिकी दूतावास बाहिर तालिबानका लडाकुहरूले सैनिक बख्तरबन्द गाडीहरू ब्यानर र आफ्नो आधिकारिक सेतो झण्डा प्रदर्शन गर्दै यस दिनलाई विजय उत्सवको रूपमा मनाएका छन्। बीबीसी संवाददाता इयान म्याकविलियमको रिपोर्ट।
7: The Interior Minister, Sirajuddin Haqqani, said in a video address that the Taliban's return was the result of courage and divine assistance. While the bombings and terror attacks of the past have largely ended, the Taliban are accused of multiple human rights abuses, particularly the severe repression of women and girls, who are now virtually excluded from all public life. They have carried out some new construction projects, but unemployment and extreme poverty are widespread as a result of international isolation.
3: म्याग्दी जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।
8: पारिवारिक बेमेल भन्दा पनि डिपेन्डेन्ट भिजामा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको हो। अदालतमा गएको आर्थिक वर्षमा दर्ता भएका 591 मध्ये 345 मुद्दा सम्बन्ध विच्छेदका छन्। जिल्ला अदालतका श्रेष्ठदार जगत बहादुर भण्डारीका अनुसार गएको आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दा मध्ये 285 मुद्दा फर्छ्योट र 60 चालू आर्थिक वर्षमा जिम्मेवारी सारिएको छ। अधिकांश महिला सम्पत्ति वा अंश नलिई छोराछोरीको संरक्षण आफूले गर्ने शर्तमा मात्रै सम्बन्ध विच्छेद गर्न तयार भएको देखिएको उहाँको भनाइ छ। गएको आर्थिक वर्षमा दर्ता भएका 298 नयाँ मुद्दा मध्ये महिलाबाट 259 र पुरुषबाट 39 मुद्दा परेका थिए। म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले वैदेशिक रोजगारका लागि कागजात बनाउने उद्देश्यले अदालतमा विवाह र सम्बन्ध विच्छेद गर्ने धेरै हुने गरेका बताउनु भएको छ।
3: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल अल निगमले ग्यास नहुँदा सास्तिखेपेका नागरिकलाई भन्दै आजदेखि काठमाडौँका विभिन्न पाँच ठाउँबाट ग्यास दिन थालेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा आजदेखि ग्यास उद्योग र डिपो मार्फत ग्यास बढ़न थालेको हो। टेकुको नेपाल अल निगम परिसर, चाभेलको यातायात कार्यालय परिसर, कृतिपुर र वसुन्धराको राधासमी परिसर तथा बबरमहलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास दिन थालिएको हो। ग्यास पाइने भएपछि निगमले तोकेका ठाउँमा ग्यास लिन बिहानैदेखि सर्वसाधारण यसैबीच सरकारले आज दिनभरमा काठमाडौँका पाँच बिक्री केन्द्रबाट जम्मा 6,802 खाना पकाउने ग्यास सिलिण्डर ग्यास बेचेको छ। आल निगमको तथ्याङ्क अनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढ़ी 2,290 ग्यास वितरण भएको छ। यसैगरी पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट 1,600, कीर्तिपुरको राधा स्वामी केन्द्रबाट 762, यातायात कार्यालय परिसर चावहिलबाट 720 र वसुन्धराको राधा स्वामी केन्द्रबाट 600 सिलिण्डर बिक्री भएको निगमले जनाएको छ। यी पाँच केन्द्रबाट मात्र 5,972 सिलिण्डर बिक्री हुँदा बालाजु काउन्टरबाट 500 र साल ट्रेडिङको जड़ीबुटी तथा कालीमाटी काउन्टरबाट 630 गरी जम्मा 6,802 सिलिण्डर ग्यास उपभोक्ताको हातमा पुगेको छ। पाँच मुख्य केन्द्रबाट सबैभन्दा धेरै नेपाल ग्यास 1,760 बिक्री भएको छ। करिब 7,000 सिलिण्डर ग्यास बेचेको तथ्याङ्क दिँदा धेरै उपभोक्ताले भने ग्यास नपाएर रित्तो हात फर्किनु परेको गुनासो पनि गरेका छन्। कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला राष्ट्रिय सम्मेलनमा परिणत भएको छ। आजदेखि शुरू भएको बन्द सत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेश हुँदै गर्दा भेलालाई राष्ट्रिय सम्मेलनको रूपमा नामाङ्कन गरिएको हो। यो समूहले सुकेधाराको मिराकल पार्टी भेन्यूमा भेलाका लागि राखिएको ब्यानर समेत परिवर्तन गरेको छ। परिवर्तित ब्यानरमा राष्ट्रिय सम्मेलन राखिएको छ। देउबा समूहका प्रचार प्रसार समिति संयोजक मिनपशु कर्माले विधानले अधिवेशन, महाधिवेशन र सम्मेलन मात्र चिन्नेर जारी कार्यक्रमलाई अधिवेशन भन्न नमिल्ने भएकाले राष्ट्रिय सम्मेलन भनिएको बताउनु भएको छ। कांग्रेसको इतर पक्षले पूर्व सभापति शेरबहादुर देउबाकै नेतृत्वमा महाधिवेशन गर्नुपर्ने भन्दै जारी राष्ट्रिय भेला जारी राख्दा संस्थापन पक्ष पनि केन्द्रीय समिति बैठक मार्फत 15 महाधिवेशनको तयारीमा जुटेको छ। यही बेला आधिकारिकताको विषयले पनि नेपाली कांग्रेस थप पेचिलो अवस्थामा पुगेको छ। सहमहामन्त्री डाक्टर दिला संग्रौला,
4: नेपाली कांग्रेसको आधिकारिकताको छिनो फानो र 15 महाधिवेशनको टुङ्गो, यो अब सर्वोच्च अदालत बाहेक दुई पक्षका दाजुभाइ दिदीबहिनी मिलेर मिलाउने सम्भावना बाँकी छ कि छैन?
5: सबै काङ्ग्रेस छौँ, सबै योगदान दिएकै छौँ। यो मिलाउने पक्षमै गएर पाँच बुधा छलफल भइरहेको थियो। दुवै तर्फबाट दुई दुईजना प्रतिनिधि एउटा टेबुलमा बसेर छलफल गर्ने, के कुरा हटाउनु पर्छ, के कुरा मिलाउनु पर्छ भनेर छलफल जारी रहेर त्यो बिन्दुसम्म पुगेको अवस्था हो।
4: टेबल टक पनि गरिराखेका छौँ भनेर पनि कुरा गरिरहनु भएको छ। एउटा पक्ष राष्ट्रिय भेला गरेर बसिराखेका छ, अनि कहाँबाट मिल्छ कुरा?
5: हिजोको अधिकांश बोलेको वक्ताहरूको पनि मैले सुने, धेरै चाहिँ गाली गर्ने, आरोप लाउने पनि भयो। राष्ट्रिय भेला हुनुभन्दा अगाडि नै दुवै पक्षबाट 7 बुधा 5 बुधा मात्रै होइन कि, दुईजना प्रतिनिधिहरू यताबाट दिने, दुईजना प्रतिनिधि यताबाट दिने भनेर सबको तहसम्म छलफल भएको। राष्ट्रिय भेलामा जानुभन्दा अगाडि 1-2 घण्टा सभापतिजी आफै डाक्टर साहबसँग, शेखर कोरेलासँग कुराकानी भएको, पूर्णबहादुर खड्कासँग कुराकानी भएको, हाम्रो आदरणीय सभापति गगन थापा, निवर्तमान सभापतिसँग पनि संवादमा छु भन्नुभएको थियो। त्यसै कारणले सबैले चाहिँ भने नेपाली काङ्ग्रेसभित्रको आजको आवश्यकता भनेको यो विरेटी एकता हो, होइन? एक अर्कालाई भोच्याउने, एक अर्कालाई गाली गर्ने त्यो अवस्था चाहिँ होइन भन्ने लाग्छ हामीलाई।
4: अनि यो राष्ट्रिय भेलाको गतिविधि हेर्दाखेरि, उनीहरूको भनाइहरू हेर्दाखेरि मिल्नेतिर गइरहेको जस्तो लाग्छ?
5: अब चाहेमा त्यो हुन्छ कि, अब हिजोसम्मको ओपनिङ हेर्दा त त्यस्तो लागेन मलाई।
4: अब अदालतले यदि निर्णय दिन ढिला गर्यो भने नि डाक्टर साहब, असोज 16-19 महाधिवेशन गर्ने कि नगर्ने संस्थापनले?
5: हामी महाधिवेशनको तयारीमै छौँ। भोलि करिब करिब नेपाली काङ्ग्रेसको केन्द्र समितिको बैठक सकिन्छ। क्रियाशील छानबिन समितिले छानबिन गर्न एक दुई दिन लाग्यो उनीहरूले ढिलो भएको सबैले खोजेको भनेको पन्ध्रौं महाधिवेशन नियमित महाधिवेशन हो त्यो सम्मुखमा भावनाले एकताको मूल आधार भनेको यही हो सबैलाई समेटेर हिँड्नुपर्छ भनेर आह्वान पनि गरेछ
4: अनि त्यसपछि अदालतले फेरि अर्कै पक्षलाई आधिकारिकता दियो भनेदेखि त
5: अब त्यो निष्ठा दिया हो पुनरावलोकन भनेको आधिकारिकता दिया होइन अहिले पनि नेपाली काङ्ग्रेसको सभापति गगन थापा नै हुनुहुन्छ निर्वाचन आयोग र सर्वोच्च अदालतले दिइसक्यो सभापति गगन थापाको हस्ताक्षर भएको टिकटबाट चुनाव लडेर अहिले प्रतिनिधि सभामा मान्यज्यूहरू सदनभित्र हुनुहुन्छ धेरै लामो प्रोसेस यो कटिसकेका छ अगाडि आइसकेका छ त्यस कारणले गर्दा यो सबै कुरा चाहिँ संवादबाट टुङ्गाउनु पर्छ
4: देउबाजी पनि आउने फेरि उहाँले सभापतिकै नेम प्लेट पनि राख्ने यही बेलामा राष्ट्रिय भेला पनि गर्ने यो सबै एकैचोटि गडाङ गुडुङ हुँदाखेरि संस्थापन पक्ष चाहिँ अलि आत्या हो डाक्टर साहब
5: हात्तिएको पनि छैन कुनै पनि हात्या छैन विधि विधानलाई टेकेर नेपाली काङ्ग्रेसको विधानलाई टेकेर धारा 17 दुई अनुसार टेकेर विशेष महाधिवेशन भएको हो त्यो वैधानिक बाटोमा हामीले गरे हो तर चाहिँ तपाईँले भने जस्तो अब हाँसो पनि उठ्छ कहिले काहीँ चाहिँ मलाई चाहिँ भन्न पनि अप्ठ्यारो लाग्छ गगन थापा सभापति हो उहाँले चाहिँ मिल्नु पर्छ भनेर 5 बुदा पठाउने सभापति भनेर सम्बोधन गर्ने टिकट आफै लिने गगन थापा सभापतिले मिलाउनु भएन भन्ने अब राष्ट्रिय बेलामा गएर हाम्रो सभापति फेरि शेरबहादुर देउपा हो भन्ने बोल्दामा जे बोले पनि हुने त होइन नि त तर चाहिँ विशेष कुरा के हो भने त्यो भित्र फेरि फेरि भएको सबै नेताहरूले जुन खालको जाल बुन्नु भएको छ त्यो जालमा आदरणीय निवर्तमान सभापति पूर्व प्रधानमन्त्री अभिभावकत्व भूमिका खेल्नुपर्छ उहाँको अनुभव अझै नेपाली काङ्ग्रेसलाई चाहिएको छ त्यसैले नेपाली काङ्ग्रेस केन्द्र समितिको बैठकले उहाँको स्वागत गर्दै स्वास्थ्यलाभ र अभिभावकीय भूमिका हुनुपर्छ भनेर हामीले निर्णय पनि गरेका छौँ
4: हाँसो पनि उठ्छ चाहिँ भन्नुभयो यस्तो गम्भीर भएर
5: बोल्नुभयो तपाईँले बाटा बाटामा सभापति अब जुन कुरा निर्णय भएर आइसक्यो नेम प्लेट लेखिने जे मुखमा आउँछ त्यही बोल्ने नेताहरूले
4: डाक्टर साहब असोज 16 19 मई महाधिवेशन चाहिँ हुन्छ
3: काङ्ग्रेसका नेता शशांक कोइरालाले आफूहरू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ काङ्ग्रेस देउबा पक्षको राष्ट्रिय सम्मेलनमा पत्रकारसँग कुरा गर्दै नेता कोइराला
2: हामीले समय समयमा परिमार्जित गर्दै जानुपर्छ यस्तै भेलाले परिमार्जित गर्दै जान्छ मलाई लाग्छ विगतमा आउन सक्ने सम्भावना कम छ आयो भने त्यसपछि सोचौँला के अनि त्यसपछि अरू सबै छलफल गरेर एउटा निर्णय गर्छौँ तर अर्को पार्टी खोल्न चाहिने म त्यसको पक्षमा छुइनँ त्यो पक्षमा बिल्कुलै छैन
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नेतृत्वबाट हटाउने षड्यन्त्र मौलाको भन्दै हटाएर देखाउन चेतावनी दिनुभएको छ आज लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्न इलाम पुग्नुभएका ओली
6: पुरनजोडाहरू भेला भएको छ अध्यक्ष हटाउने कहिले हटाउने हो हटाइनँ भिरुभक्त छिटो हटाउँदा के मजाको यस्तो चाहिँ अराजक कोही हस्ताक्षर गर्दै हिँडिया छैन अध्यक्ष हटाउने यसका पछाडि केही दम छैन केही छैन
3: खबर फटाफट
4: नेपाल टेलिकमको नाफा एक वर्षमा 6.95 अर्ब बढ्यो अघिल्लो आर्थिक वर्षमा 6.67 अर्ब नाफा कमाएको टेलिकमले गएको वर्ष दिनमा 8.86 अर्ब 46 लाख कमायो ग्यास वितरण प्रणालीको निरीक्षणका लागि तनहुँमा सहायक सिडिएको नेतृत्वमा द्रुत प्रतिकार्य टोली गठन प्रहरी उद्योगी र स्थानीय प्रतिनिधि सहितको टोलीले छड्के अनुगमन र गुनासोको आधारमा निरीक्षण गर्ने लापरवाही र कानून उल्लङ्घन गरेको भेटिए ग्यास भण्डार सिल गर्ने बढी मौज्दात फिर्ता र जरिवाना समेत तिराइने वन्यजन्तुले गरेको पशु र अन्नबालीको क्षति बापत गुल्मीका किसानले 3 वर्षपछि राहत पाए क्षति बिहोरेका 74 किसानले वन कार्यालयबाट 9,64,000 बुझे कास्कीका दुग्ध उत्पादक किसानलाई वर्ष दिनमा 2,20,00,000 प्रोत्साहन अनुदान वितरण 44,00,000 लिटर दूधका लागि प्रति लिटर 5 रुपियाँका दरले सहकारी मार्फत रकम बाँडियो मिथिलाञ्चलमा झुला पर्व सुरु साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने यो पर्वको बेला राम सीता र राधा कृष्णलाई झुलामा राखेर झुलाउने परम्परा र भरतपुर दशको विशाल चोक प्रतीक्षालयमा बस्ने वृद्ध वृद्ध बटुवा र आउजाउ गर्ने सर्वसाधारणलाई शुद्ध पानी खुवाउन सार्वजनिक ट्याङ्की र धारा निर्माण लायन्स क्लब चितवन राइजले बनाइदिएको धारा र ट्याङ्की अब भरतपुर वडा दशले संरक्षण गर्ने।
3: इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 जनाको मृत्यु भएको छ। आज बिहान 5 बजे फ्लोरेस क्षेत्रमा 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो। भूकम्प गएको केही घण्टाभित्र इन्डोनेसियाको राष्ट्रिय विपद व्यवस्थापन एजेन्सीले कम्तीमा 38 जनाको मृत्यु भएको पुष्टि गरेको हो। खबर यति नै। नमस्कार।

झझल्को आइरहेछ तिम्रो छिनछिन, झझल्को आइरहेछ तिम्रो छिनछिन, आतुर छन् ओठहरू तिम्रै नाम लिन, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले आज दिनभरिमा काठमाडौँका 5 बिक्री केन्द्रबाट जम्मा 6,802 खाना पकाउने ग्यास सिलिण्डर बेचेको छ। आल निगमको तथ्याङ्क अनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढ़ी 2,290 ग्यास वितरण भएको छ। यसै गरी पुरानो जिल्ला प्रशासन कार्यालय बबरमलबाट 1,600, किर्तिपुरको राधास्वामी केन्द्रबाट 762, यातायात कार्यालय परिषद चाभिलबाट 720 र वसुन्धाराको राधास्वामी केन्द्रबाट 600 सिलिण्डर बिक्री भएको निगमले जनाएको छ। यी केन्द्रबाट मात्र 5,972 सिलिण्डर बिक्री हुँदा बालाजु काउन्टरबाट 500 र साल को जड़ीबुटी तथा कालीमाटी काउन्टरबाट 330 गरी जम्मा 6,802 सिलिण्डर ग्यास उपभोक्ताको हातमा पुगेको छ। पाँचमुखी केन्द्रबाट सबैभन्दा धेरै नेपाल ग्यास 1,760 बिक्री भएको छ। यसै गरी एभरेस्ट र सुगम 1,043, एचपी 780, हिमाल 540, सागर 464 र श्रीराम ब्रान्डका 327 ग्यास बिक्री भएका छन्। यस्तै एसटीसी 320, श्री 280, ओम 140, बानु 80, साई बाबा र श्रीकृष्ण 70, श्रीमाया 72, लोकप्रिय 53 र सूर्य ब्रान्डका 53 सिलिण्डर बिक्री वितरण गरिएका छन्। करिब 7,000 सिलिण्डर ग्यास बेचेको तथ्याङ्क प्रस्तुत गरिरहँदा धेरै उपभोक्ताले पनि ग्यास नपाएर रित्तो हात फर्कनु परेको गुनासो पनि गरेका छन्। स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुन सक्ने प्रक्रिया शुरू गरेको छ। बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अदावती गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिने भएको हो। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बीमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बीमा वाका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। सो प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बीमामा 59,70,403 आबद्ध भएको प्रवक्ता शाहले बताउनु भएको छ। वहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 परिवारसम्मका लागि 3,500 बराबरको योगदानको आधारमा 1,00,000 स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। थप प्रति सदस्य 700 दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 बराबरको सेवा सुविधा थपिने प्रावधान छ। यस्तै 8 प्रकारका कडा रोगमा 1,00,000 बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नेतृत्वबाट हटाउने षड्यन्त्र मौलाको भन्दै हटाएर देखाउन चेतावनी दिनुभएको छ। आज लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बैठकलाई सम्बोधन गर्न इलाम पुग्नुभएका ओली
4: पुरनजोडाहरू भेला भएर छन्, अध्यक्ष हटाउने कहिले हटाउने हो, हटाइदिनु भिरुभक्त छिटो हटाउँदा के मजाको यस्तो चाहिँ अराजक कोही हस्ताक्षर गर्दै हिँडिया छन् अध्यक्ष हटाउने यसका पछाडि केही दम छैन केही छैन।
3: इण्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 मृत्यु भएको छ। आज बिहान 5 फ्लोरेस क्षेत्रमा 7.7 रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो। भूकम्प गएको केही घण्टाभित्रै इण्डोनेसियाको राष्ट्रिय विपद व्यवस्थापन एजेन्सीले कम्तीमा 38 मृत्यु भएको पुष्टि गरेको छ। करिब 2,000 बासिन्दाहरू सुरक्षित स्थानतर्फ सरेका छन्। त्यहाँ भत्किएका घर र संरचनाहरूको भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी तीव्र पारिएको छ। राजधानी जकार्ताबाट बीबीसी संवाददाता अस्तु द्रेस्ताजेन।
5: The epicenter of the earthquake is quite near the coastal town of Sika, Maumere, and it is quite shallow. It's about 10 kilometers depth, and so the intensity of when the earthquake happened is quite strong. Now, what makes the national response difficult is because it hit several different provinces.
3: अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेको र पश्चिममा सैनिक फर्किएको पाँचौं वर्षगाँठ मनाउँदै गर्दा राजधानी काबुलमा ठूलो सैन्य परेड र उत्सवहरूको आयोजना गरिएको छ। काबुलको भूतपूर्व अमेरिकी दूतावास बाहिर तालिबानका लड़ाकुहरूले सैन्य बख्तरबन्द गाड़ीहरू ब्यानर र आफ्नो आधिकारिक सेतो झण्डा प्रदर्शन गर्दै यस दिनलाई विजय उत्सवको रूपमा मनाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: रोल्पाको थवाङ गाउँपालिका 5 कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परेर बेपत्ता भएका थप 1 जनाको शव फेला परेको छ। यो सँगै पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ भने अझै 1 जना बेपत्ता छन्। जिल्ला प्रहरीकाले रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार बेपत्ता भएका थवाङ 5 कोटलबारा निवासी अन्दाजी 80 वर्षीय अजम्बरपुन मगरको सप्युठानको सरुमा रानी गाउँपालिका 2 ददेरीको राप्ती नदीको बीच भागमा फेला परेको हो। फेला परेको शव मृतकका भतिजा सुशील पुनले अजम्बर पुन मगरकै भएको शनाखत गरेको प्रहरीले जनाएको छ। पहिरोमा परि थवाङ 5 निवासी अन्दाजी 9 वर्षीय असीम पुन मगर अझै बेपत्ता हुनुहुन्छ। पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका 2 बालकको परिचय खुलेको छ। खोलाले बगाएर स्याङ्जाको बिरुवा गाउँपालिका 7 का हाल पोखरा 14 छिने डाँडा बस्ने चन्द्रबहादुर गुरूङको छोरा 14 वर्षीय निक्सन गुरूङ र खोटाङ स्थायी घर भएका हाल पोखरा 14 चौथे बस्ने सुभाष राईका 15 वर्षीय छोरा अमन राई बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभएको छ। उहाँका अनुसार बरालको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पर्न सकिएको छैन। पोखरा 14 को विजय बस्तीबाट विजयपुर खोला तरेर पोखरा 26 सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिक उनीहरूलाई दिउँसो 1 बजेतिर खोलाले बगाएको थियो। पुरी उपत्यका 7 ठाउँमा खाना पकाउने ग्यास बिक्री वितरण हुने भएको छ। नेपाल अयल निगमको समन्वयमा ग्यास उद्योगले ग्यास बिक्री गर्ने भएका हुन्। अयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार अयल निगमको कार्यालय टेकु परिसर पशु सेवा शाखा चपली राधा स्वामी कृतिपुर तारकेश्वर नगरपालिका परिसर नयाँ बजार जुडो हल परिसर चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिण्डर बिक्री वितरण हुनेछ। अति आवश्यक परेका व्यक्तिले मात्र आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित आएर ग्यास किन्न निगमले भनेको छ। बिहान 11 बजेदेखि साँझ 5 बजेसम्म ग्यास बिक्री वितरण हुनेछ। विक्रमसम्म 2060 सालदेखि उत्पादन बन्द भएको बुटवल धागो कारखाना पुनः सञ्चालनका लागि सरकारले प्रक्रिया अघि बढाएसँगै यस क्षेत्रका उद्योगी व्यवसायी मात्र होइन यही उद्योगमा 34 वर्ष बढी समय बिताएका श्रमिकहरू समेत खुशी पाएका छन्। बुटवलबाट छवि पाण्डेको यो रिपोर्ट।
4: बुटवल धागो कारखानामा 34 वर्ष बिताउनु भएका सुदर्शन यादव सरकारले पुनः कारखाना सञ्चालन गर्ने खबरले खुसी बन्नु भएको छ। हाम्रै नेपाली युवाहरूले काम पाउने भएपछि खुसी लागेको भन्दै उहाँले यो उद्योग पूर्ण क्षमतामा चलाउन सकिने बताउनुभयो। उद्योग चलाउनु पर्छ भन्ने कसैको भिजन नभएकै कारण बन्द भएको यादवको गुनासो छ।
5: 34 वर्ष भयो त बहुत खुसी हजुर। सुरुदेखि देखेछु नि नयाँ जेनेरेसन हाम्रो नेपाली काम गर्छ भने चाहिँ बहुत खुसी लाग्छ। धागो उत्पादन हुने धागोलाई कलर गर्नुपर्ने बोयलर छ, ड्याङ छ, कसैको हजुर भिजनै थिएन यो चलोस् भनेर। नयाँ नयाँ काम पायो भने खुसी नि हो।
4: उद्योगको प्रशासन र मेन्टेनेन्स विभागको प्रमुख रूपमा कार्यरत रहनुभएका यादव कारखानाको मेसिन सबै खिया लागेको अवस्थामा भए पनि यसको सामान सबै पाइने भएकोले मेसिनको मर्मतसँगै क्षमता बढाउने हो भने सञ्चालन गर्न सकिने दावी गर्नुभयो।
5: मसिन त किन काम लाग्दैन, काम लाग्छ तर मेन्टेनेन्स गरेर आयो छ कि यसको क्षमता अलिक कम छ नि, क्षमता बढाइदिनु पर्यो, अलिकति संरचना गरिदिनु, नयाँ टेक्नोलोजी सेट गर्यो भने त चल्छ, किन चल्दैन? लोहार लकड त हो हजुर, यसको पार्टहरू सबै पाउँछ।
4: कारखानाका निमित्त प्रमुख दोलराज शर्माले सरकारले गठन गरेको सम्पत्ति मूल्याङ्कन तथा अध्ययन टोलीले गरेको सिफारिसको आधारमा कारखाना सञ्चालन हुने बताउनुभयो। उहाँका अनुसार विज्ञ टोलीले कारखाना सञ्चालन गर्न सकिने ठहर गरेको छ। दशैं अगाडि नै यो विषयमा टुङ्गो लाग्ने उहाँको भनाइ छ।
6: अहिले अब हामीले सम्पत्ति दायित्व मूल्याङ्कन गर्न र कारखानाको सञ्चालन सम्बन्धमा अब कसरी कुन मोडले दिन जान सकिन्छ ती विषयहरू रिपोर्ट दिने गरी नै सम्पत्ति दायित्व मूल्याङ्कन गर्न टोली खटाइयो। अध्ययन टोलीले के भन्छ त्यसको आधारमा मात्रै त्यो मेसिनहरू नयाँ थप गरेर सञ्चालनको सम्भाव्यता अब हुन सक्छ। यही मेसिनहरूले भन्दा पनि नयाँ मेसिन थपेर भदो अन्तिम अथवा दशैँसम्म होला।
4: बुटवलका उद्योगी हरिप्रसाद अर्यालले यो उद्योग सञ्चालन जाने खबरले बुटवलका उद्योगी व्यवसायी उत्साहित भएको बताउनुभयो। 2039 सालमा निर्माण सुरु भएको कारखानाले 2048 सालदेखि व्यावसायिक उत्पादन थालेको थियो।
3: इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 जनाको मृत्यु भएको छ। अहिलेसम्मका खबर यति नै।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: काङ्ग्रेसको संस्थापन पक्षहित राष्ट्रिय भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल भएको छ। तीन दिने भेलाको दोस्रो दिन शीर्ष नेताहरू विमानेन्द्र निधिले राजनीतिक, डाक्टर प्रकाश शरण महतले आर्थिक, एनपी साउतले समसामयिक, रमेश लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले साङ्गठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको छ। कङ्ग्रेसले गएको पुस 27 तीस गतेसम्म भएको विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगन कुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्य समिति चयन गरेको थियो। सर्वोच्च अदालतको पूर्ण इजलासले कङ्ग्रेसको आधिकारिकता विवादबारे फेरि सुनवाई गर्दैछ। यता कङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विधान अनुसार नचले कारवाही हुने बताउनु भएको छ। झापा एक काठमाडौँ कप फुटबल प्रतियोगिता स्थलमा सञ्चारकर्मीसँग उपसभापति शर्मा
4: खेलमा एउटा विधि हुन्छ नि, बस नेपाली काङ्ग्रेस पार्टीको एउटा विधि बमोजिम नेपाली काङ्ग्रेस पार्टीको विशेष महाधिवेशन भयो। विशेष महाधिवेशन सकिसकेपछि त्यो विधिलाई पालना गरेर हामी सबै जाउँ। त्यसमा फरक मत राख्दै गर्दाखेरि सम्मानित सर्वोच्च अदालतले एउटा फैसला गरिसकेको छ। अदालतले फैसला गरिसके बमोजिम एउटा जे निर्णय आएको छ सबैलाई मानेर जाने हो। अदालतले नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बदर गरेको छैन, सभापति गगन थापा होइन भनेर उल्ट्याएको अवस्था बिल्कुलै होइन।
3: मिथिलाञ्चलमा चुलनोत्सव चुला पर्व सुरु भएको छ। साउन शुक्ल तृतीयदेखि सुरु भई चुरणात्मक चुरणोत्सव पूर्णिमासम्म जारी रहन्छ। चुरणोत्सवमा मठ मन्दिरमा सिंहासन निर्माण गरी सदैव गद्दीमा रामसीतासहित देवी देवताका मूर्ति राखी चुलाउने परम्परा रहिआएको छ। जानकी मन्दिरका छोटे महन्त राम सरोसनदास वैष्णवले सन्तहरू खुला चौरुवा रुखको छारीमा बाँसपछि चोलामा लागेको शालिग्रामलाई आसनमा राखी चुलाएको जनविश्वासका आधारमा पर्व मनाइएको बताउनु भएको छ। चुलनोत्सवमा विशेष गरी भगवान सीताराम र राधाकृष्णलाई चुलामा झुलाइने परम्परा रहँदै आएको दासको भनाइ छ। स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ।
5: बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अदावती गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिने भएको हो। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बिमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बिमामा आबद्ध हुने गरेकोमा शुक्रबारदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभएको छ। उहाँका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। सो प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बिमामा आबद्ध तथा बिमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बिमामा 59,70,403 आबद्ध भएको प्रवक्ता शाहले बताउनु भएको छ। उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत 5 परिवारसम्मका लागि 3,500 बराबरको योगदानको आधारमा 1,00,000 स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। थप प्रति सदस्य 700 दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 बराबरको सेवा सुविधा थपिने प्रावधान छ।
3: म्याग्दी जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेर्न थालेको छ।
6: पारिवारिक बेमेल भन्दा पनि डिपेन्डेन्ट भिजामा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको हो। अदालतमा गएको आर्थिक वर्षमा दर्ता भएका 591 मध्ये 345 मुद्दा सम्बन्ध विच्छेदका छन्। जिल्ला अदालतका श्रेष्ठदार जगत बहादुर भण्डारीका अनुसार गएको आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामध्ये 285 मुद्दा फर्स्योट र 60 चालु आर्थिक वर्षमा जिम्मेवारी सारिएको छ। अधिकांश महिला सम्पत्ति वा अंश नलिई छोराछोरीको संरक्षण आफूले गर्ने शर्तमा मात्रै सम्बन्ध विच्छेद गर्न तयार भएको देखिएको उहाँको भनाइ छ। गएको आर्थिक वर्षमा दर्ता भएका 298 नयाँ मुद्दा मध्ये महिलाबाट 259 र पुरूषबाट 39 मुद्दा परेका थिए। म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले वैदेशिक रोजगारका लागि कागजात बनाउने उद्देश्यले अदालतमा विवाह र सम्बन्ध विच्छेद गर्ने धेरै हुने गरेका बताउनु भएको छ। युवा र वयस्कहरू, विद्यालय र क्याम्पस पढ्ने उमेर समूहका बाल बालिका तथा किशोर किशोरीलाई घर तथा माइतीका वृद्ध बुबा आमाको जिम्मा लगाएर डिपेन्डेन्ट भिजामा विदेश जाने चलनले सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रभाव देखिन थालेको उहाँको भनाइ छ।
3: भोलि काठमाडौँ उपत्यकामा 7 ठाउँमा खाना पकाउने ग्यास बिक्री हुने भएको छ। नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगहरूले ग्यास बिक्री गर्ने भएका छन्। आज निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार निगमको कार्यालय टेकु परिसर, पशु सेवा शाखा चपली, राधा समी कीर्तिपुर, ताराकेश्वर नगरपालिका परिसर, नयाँ बजार जुडुहल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय सेवा केन्द्र ठिमीमा ग्यास बिक्री हुनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुई बालकको परिचय खुलेको छ। खोलाले बगाएर साङ्जाको बिरुवा गाउँपालिका साथका हाल पोखरा 14 छिनी डाँडा बस्ने चन्द्रबहादुर गुरुङका छोरा 14 वर्षीय निकसन र खोटाङ स्थायी घर भएका पोखरा 14 चौथे बस्ने सुभाष राईको 15 वर्षीय छोरा ओमन बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत परालले जानकारी दिनुभएको छ। उहाँका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको छैन। पोखरा 14 को विजय बस्तीबाट विजयपुर खोला तरेर सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिक उनीहरूलाई खोलाले बगाएको थियो। विक्रमसम्म 2060 सालदेखि उत्पादन बन्द भएको बुटवल ताको कारखाना पुनः सञ्चालनका लागि सरकारले प्रक्रिया अघि बढाएसँगै उद्योगिक व्यवसायका साथै 34 वर्ष बढी समय बिताएका श्रमिक समेत खुसी भएका छन्। बुटवलबाट छवि पाण्डे।
4: बुटवल धागो कारखानामा 34 वर्ष बिताउनु भएका सुदर्शन यादव सरकारले पुनः कारखाना सञ्चालन गर्ने खबरले खुसी बन्नु भएको छ। हाम्रै नेपाली युवाहरूले काम पाउने भएपछि खुसी लागेको भन्दै उहाँले यो उद्योग पूर्ण क्षमतामा चलाउन सकिने बताउनुभयो। उद्योग चलाउनु पर्छ भन्ने कसैको भिजन नभएकै कारण बन्द भएको यादवको गुनासो छ।
5: 34 वर्ष भयो त, बहुत खुसी हजुर। सुरुदेखि देखेछु नि, नयाँ जेनेरेसन हाम्रो नेपाली काम गर्छ भने बहुत खुसी लाग्छ। धागो उत्पादन हुने धागोलाई कलर गर्नुपर्ने बोयलर छ, ड्याङ छ, कसैको हजुर भिजनै थिएन यो चलोस् भनेर। नयाँ नयाँ काम पायो भने खुसी नि हो।
4: उद्योगको प्रशासन र मेन्टेनेन्स विभागको प्रमुख रूपमा कार्यरत रहनुभएका यादव कारखानाको मेसिन सबै खिया लागेको अवस्थामा भए पनि यसको सामान सबै पाइने भएकोले मेसिनको मर्मतसँगै क्षमता बढाउने हो भने सञ्चालन गर्न सकिने दावी गर्नुभयो।
5: मसिन त किन काम लाग्दैन, काम लाग्छ तर मेन्टेनेन्स गरेर आयो छ कि यसको क्षमता अलिक कम छ नि, क्षमता बढाइदिनु पर्यो, अलिकति संरचना गर्दैन, नयाँ टेक्नोलोजी सेट गर्यो भने त चल्छ, किन चल्दैन, लोहा लकड त हो हजुर, यसको पार्टहरू सबै पाउँछ।
4: कारखानाका निमित्त प्रमुख दोलराज शर्माले सरकारले गठन गरेको सम्पत्ति मूल्याङ्कन तथा अध्ययन टोलीले गरेको सिफारिसको आधारमा कारखाना सञ्चालन हुने बताउनुभयो। उहाँका अनुसार विज्ञ टोलीले कारखाना सञ्चालन गर्न सकिने ठहर गरेको छ। दशैं अगाडि नै यो विषयमा टुङ्गो लाग्ने उहाँको भनाइ छ।
6: अहिले अब हामीले सम्पत्ति दायित्व मूल्याङ्कन गर्न र कारखानाको सञ्चालन सम्बन्धमा अब कसरी कुन मोडले दिन जान सकिन्छ ती विषय रिपोर्ट दिने गरी नै सम्पत्ति दायित्व मूल्याङ्कन गर्न टोली खटाइयो। अध्ययन टोलीले के भन्छ त्यसको आधारमा मात्रै त्यो मेसिनहरू नयाँ थप गरेर सञ्चालनको सम्भाव्यता अब हुन सक्छ। त्यस्तो यही मेसिनहरूले भन्दा पनि नयाँ मेसिन थप गरेर भदौ अन्तिम अथवा दशैँसम्म होला।
4: बुटवलका उद्योगी हरिप्रसाद अर्यालले यो उद्योग सञ्चालन हुने खबरले बुटवलका उद्योगी व्यवसायी उत्साहित भएको बताउनुभयो। 2039 सालमा निर्माण सुरु भएको कारखानाले 2048 सालदेखि व्यावसायिक उत्पादन थालेको थियो।
3: म्याग्दीको रघुगङ्गा गाउँपालिका दुई सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी जोमसुम कोरला सडकको मुख्य चुनौती बनेको छ। 33 किलोमिटर दूरीको सडकमा पहिरो नियन्त्रण र यातायात व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना ल्याइने बेनी जोमसम कोरला सडक योजनाले जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्मा।
7: इक्विपमेन्टहरू डिप्लोय गरेर हामीले काम गरिरहेका छौँ यो सर्ट टर्म अन्तर्गत। अब लङ टर्म अन्तर्गत चाहिँ हामीले यो विभिन्न ठाउँको पहिरोको स्टडी भइसकेर चाहिँ हामी अब यो ठेका लगाउने प्रोसेसमा छौँ। हामीले सहमति मागेर त्यही अन्तर्गत हामीले ठेका लगाउने प्रोसेसमा छौँ। यसमा चाहिँ हामीले दुईवटा तरिकाबाट एउटा चाहिँ तत्काल हामीले त्यहाँको पहिरोलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने हिसाबले स्थायी समाधान गर्ने र अर्को चाहिँ अल्टरनेटिभ अलाइनमेन्ट। तत्काल चाहिँ हामीले यता बेली ब्रिज दिएर अर्को बाटो दिएर बेली ब्रिज गरेर पनि तत्काल केही हामीले समाधान निकाल्न सकिन्छ कि भनेर अल्टरनेटिभ सल्युसन, त्यही हिसाबमा चाहिँ हामीले लङ टर्म मेजरमा चाहिँ हामीले काम गरिरहेको अवस्था छ।
3: सडक मुनि कालीगण्डकी नदी छ भने करिब 800 माथि र 200 मिटर चौडाइको पहिरो छ। पाखो पहिरोमा परिणत भएको छ। बर्खायाम सुरु भए त यस वर्ष बेनी जोमसुम सडक सबभन्दा धेरै सिरुबारीमा अवरुद्ध भएको छ। अफगानिस्तानमा तालिबानले मुलुकबाट पश्चिममा फौज फर्केको 5 वर्षगाँठ मनाएको छ। तत्कालीन अमेरिकी राष्ट्रदूतावास बाहिर बख्तरबन्द गाडी र जिहादी तालिबानका झन्डा देखाएर वर्षगाँठ मनाइएको हो। थप जानकारी बीबीसी संवाददाता इयान म्याकविलियमबाट।
2: The Interior Minister, Sirajuddin Haqqani, said in a video address that the Taliban's return was the result of courage and divine assistance. While the bombings and terror attacks of the past have largely ended, the Taliban are accused of multiple human rights abuses, particularly the severe repression of women and girls, who are now virtually excluded from all public life.
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: नुवाकोटको टोखा छहरी सडक खण्डमा रोकिराखेको बस गुडेर भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ. घाइते भएका तीनजनाको काठमाडौँमा उपचार भइरहेको छ. नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेकी कृष्णमाया प्रजापति डङ्गोल र रामेछापकी उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ. एसपी विपिन रेग्मिङका अनुसार घाइतेलाई उद्धार गरेर उपचारको लागि काठमाडौँ पठाएकोमा दुईजनाको अस्पताल पुर्याए लगत्तै निधन भएको जानकारी चिकित्सकले दिएका हुन्. गुल्मीको रेसुङ्गा नगरपालिकाले मकैको डाँडबाट रस निकालेर खुदो बनाउने प्रविधिको परीक्षण गरेको छ.
4: रेसुङ्गा तीन भाँडा गाउँमा स्थानीय जातको मकै र सिपी मकैको डाँठ प्रयोग गरी रस निकालेर गुड तथा खुदो उत्पादनको परीक्षण गरिएको नगरपालिकाले जनाएको छ. इन्टरनेशनल एसोसिएसन अफ एग्रिकल्चरल स्टुडेन्ट्स आईएएएसको सहयोगमा खुदो उत्पादन प्रविधिको परीक्षण गरिएको हो. मकैको डाँठबाट निकालिएको रसबाट तयार पारिएको खुदो उखुबाट बनेको खुदो जस्तै देखिने र खाँदा पनि स्वादिष्ट रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनु भएको छ. उत्पादित खुदोको गुणस्तर तथा खाद्य सुरक्षा सम्बन्धी परीक्षणका लागि खाद्य विभाग अन्तर्गत प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी गरिएको छ. परीक्षणबाट सकारात्मक नतिजा आए मकैको डाँठबाट खुदो र गुड उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाइने नगर प्रमुख पन्थीले बताउनुभयो. मकैको डाँठबाट पनि खुदो र गुड उत्पादन भएको देखेपछि स्थानीय उत्साहित भएका उहाँको भनाइ छ.
3: अब खबर फटाफट.
5: नेपाल टेलिकमको नाफा एक वर्षमा 6.95 अर्ब बढ्यो. अघिल्लो आर्थिक वर्षमा 6.67 अर्ब नाफा कमाएको टेलिकमले गएको वर्ष दिनमा 8.86 अर्ब 46 लाख कमायो. ग्यास वितरण प्रणालीको निरीक्षणका लागि तनहुँमा सहायक सिडिएको नेतृत्वमा द्रुत प्रतिकार्य टोली गठन. प्रहरी उद्योगी र स्थानीय प्रतिनिधि सहितको टोलीले छड्के अनुगमन र गुनासोको आधारमा निरीक्षण गर्ने, लापरवाही र कानून उल्लङ्घन गरेको भेटिए, ग्यास भण्डार सिल गर्ने, बढी मौजदात फिर्ता र जरिवाना समेत तिराइने. वन्यजन्तुले गरेको पशु र अन्नबालीको क्षति बापत गुल्मीका किसानले 3 वर्षपछि राहत पाए. क्षति बेहोरेका 74 किसानले वन कार्यालयबाट 9,64,000 बुझे. कास्कीका दुग्ध उत्पादक किसानलाई वर्ष दिनमा 2,20,00,000 प्रोत्साहन अनुदान वितरण. 44 लाख लिटर दुधका लागि प्रति लिटर 5 रुपियाँका दरले सहकारी मार्फत रकम बाँडियो. मिथिलाञ्चलमा झुला पर्व शुरू. साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने यो पर्वको बेला राम सीता र राधा कृष्णलाई झुलामा राखेर झुलाउने परम्परा. र भरतपुर 10 को विशाल चोक प्रतीक्षालयमा बस्ने वृद्धवृद्धा बटुवा र आउजाउ गर्ने सर्वसाधारणलाई शुद्ध पानी खुवाउन सार्वजनिक ट्याङ्की र धारा निर्माण. लायन्स क्लब चितवन राइजले बनाइदिएको धारा र ट्याङ्की अब भरतपुर वडा 10 ले संरक्षण गर्ने.
3: स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया शुरू गरेको छ.
6: बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अदावती गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिने भएको हो. बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बीमा कार्यक्रममा कर्ता सहयोगी मार्फत सर्वसाधारण बीमामा आबद्ध हुने गरेकोमा शुक्रबारदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभएको छ. उहाँका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी सकिने व्यवस्था गरिएको छ. सो प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण गर्न सक्नेछन्. अहिले बीमामा 59,70,403 जना आबद्ध भएको प्रवक्ता शाहले बताउनु भएको छ. उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जना परिवारसम्मका लागि 3,500 बराबरको योगदानको आधारमा 1,00,000 सम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ. थप प्रति सदस्य 700 का दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 बराबरको सेवा सुविधा थपिने प्रावधान छ. यस्तै 8 प्रकारका कडा रोगमा 1,00,000 बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ.
3: इङ्ल्यान्ड र वेल्सका विभिन्न भागमा डढेलो निभाउन 200 सैनिक सहित अग्नि नियन्त्रक खटिएका छन्। वेस्ट मिडल्यान्ड्सबाट विस्थापित डढेलो पीडितले आफ्नो निवास फर्किन अनुमतिका लागि माग गरेका छन्। तीमध्ये 19 जना घर जलेर पूर्णत नष्ट भएका पीडित छन्। डाक्टर विन्डन वालले डढेलोका कारण आफूलाई घर छाड्न भनिएको बताउनु भएको छ.
2: Someone knocked at the door and said, you have to evacuate immediately because of wildfire risk. And so my wife and I sort of picked up the dog and got out.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.
7: यो BFBS गोर्खा रेडियो हो.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा गएको पहिरोमा परि दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोहिवडाको फारुलाका उमा सिंह खत्री र चिसापानीका भीमबहादुर कार्की रहेका प्रहरी इन्सपेक्टर सुधीर कुमार खड्काले जानकारी दिनुभएको छ। पहिरोबाट सातजना घाइते भएका छन्। एकजनाको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। कंग्रेसको संस्थापन पक्षयुक्त राष्ट्रिय भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल भएको छ। तीन दिने भेलाको दोस्रो दिन नेताहरू विमलेन्द्र निधिले राजनीतिक, डाक्टर प्रकाश शरण महतले आर्थिक, एनपी साउतले समसामयिक, रामेश लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले सांगठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रचार प्रसार समितिका संयोजक मेन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको छ। कंग्रेसको इतर पक्षले पूर्व सभापति शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशन गर्नुपर्ने भन्दै राष्ट्रिय भेला जारी राख्दा संस्थापन पक्ष पनि केन्द्रीय समिति बैठक मार्फत 15 महाधिवेशनको तयारीमा जुटेको छ। यही बेला आधिकारिकताको विषयले कंग्रेस थप पेसिलो अवस्थामा पुगेको छ। सहमहामन्त्री डाक्टर डिला संग्रौला:
4: नेपाली काङ्ग्रेसको आधिकारिकताको छिनो फानो र 15 महाधिवेशनको टुङ्गो, यो अब सर्वोच्च अदालत बाहेक दुई पक्षका दाजुभाइ दिदीबहिनी मिलेर मिलाउने सम्भावना बाँकी छ कि छैन?
5: म सबै काङ्ग्रेस हौ, सबै योगदान दिएकै छौँ। यो मिलाउने पक्षमै गएर सात बुधा पाँच बुधा छलफल भइरहेको थियो। दुवै तर्फबाट दुई दुईजना प्रतिनिधि एउटा टेबुलमा बसेर छलफल गर्ने, के कुरा हटाउनु पर्छ, के कुरा मिलाउनु पर्छ भनेर छलफल जारी रहेर त्यो बिन्दुसम्म पुगेको अवस्था हो।
4: टेबल टक पनि गरिराखेका छौँ भनेर पनि कुरा गरिरहनु भएको छ। एउटा पक्ष राष्ट्रिय भेला गरेर बसिराखेका छ, अनि कहाँबाट मिल्छ कुरा?
5: हिजोको अधिकांश बोलेको वक्ताहरूको पनि मैले सुने, धेरै गाली गर्ने आरोप लाउने पनि भयो। राष्ट्रिय भेला हुनुभन्दा अगाडि नै दुवै पक्षबाट सात बुधा पाँच बुधा मात्रै होइन कि, दुईजना प्रतिनिधिहरू यताबाट दिने, दुईजना प्रतिनिधि यताबाट दिने भनेर त्यो तहसम्म छलफल भएको हो। राष्ट्रिय भेलामा जानुभन्दा अगाडि एक दुई घन्टा सभापतिजी आफै डाक्टर साहबसँग, शेखर कोरालासँग कुराकानी भएको, पूर्णबहादुर खड्कासँग कुराकानी भएको, हाम्रो आदरणीय सभापति गगन थापा, निवर्तमान सभापतिसँग पनि संवादमा छु भन्नुभएको थियो। त्यसै कारणले सबैले चाहिँ भने नेपाली काङ्ग्रेसभित्रको आजको आवश्यकता भनेको यो विरेट एकता हो, होइन, एक अर्कालाई होच्याउने, एक अर्कालाई गाली गर्ने त्यो अवस्था चाहिँ होइन भन्ने लाग्छ हामीलाई।
4: अनि यो राष्ट्रिय भेलाको गतिविधि हेर्दाखेरि, उनीहरूको भनाइहरू हेर्दाखेरि मिल्नेतिर गइरहे जस्तो लाग्छ?
5: अब चाहेमा त्यो हुन्छ कि, अब हिजोसम्मको ओपनिङ हेर्दा त त्यस्तो लागेन मलाई।
4: अब अदालतले यदि निर्णय दिन ढिला गर्यो भने नि डाक्टर साहब, असोज 16 19 महाधिवेशन गर्ने कि नगर्ने संस्थापनले?
5: हामी महाधिवेशनको तयारीमै छौँ। भोलि करिब करिब नेपाली काङ्ग्रेसको केन्द्र समितिको बैठक सकिन्छ। क्रियाशील छानबिन समितिले छानबिन गर्न एक दुई दिन लाग्यो, उनीहरूले ढिलो भएको। सबैले खोजेको भनेको 15 महाधिवेशन नियमित महाधिवेशन हो, त्यो सम्मुखमा भए हुनाले एकताको मूल आधार भनेको यही हो, सबैलाई समेटेर हिँड्नुपर्छ भनेर आह्वान पनि गरेको छ।
4: अनि त्यसपछि अदालतले फेरि अर्कै पक्षलाई आधिकारिकता दियो भनेदेखि त
5: अब त्यो यो निस्साध्य हो। पुनरावलोकन भनेको आधिकारिकता दिया होइन, अहिले पनि नेपाली काङ्ग्रेसको सभापति गगन थापा नै हुनुहुन्छ। निर्वाचन आयोग र सर्वोच्च अदालतले दिइसक्यो, सभापति गगन थापाको हस्ताक्षर भएको टिकटबाट चुनाव लडेर अहिले प्रतिनिधि सभामा मान्यज्यूहरू सदनभित्र हुनुहुन्छ। धेरै लामो प्रोसेस यो कटिसकेका छ, अगाडि आइसकेका छ, त्यसै कारणले गर्दा यो सबै कुरा चाहिँ संवादबाट टुङ्गाउनु पर्छ।
3: ललितपुर लगनखेलको ऐतिहासिक सप्तपताल पोखरी पुनर्निर्माणपछि औपचारिक उद्घाटन गरिएको छ। महानगरपालिकाले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाएर पोखरी पुनर्निर्माण गरेको हो। 2061 सुरु भएको कानुनी लडाईँपछि सर्वोच्च अदालतले 2076 अतिक्रमित 14 रोपनी जग्गा पोखरीका नाममा फिर्ता गर्न आदेश दिएको थियो। पछि थप 32 रोपनी जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको थियो। लिच्छवीकालीन इतिहाससँग जोडिएको यो पोखरी लामो समयसम्म अतिक्रमण र जीर्ण अवस्थामा थियो। महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ:
6: त्यो बेलामा पाटनवासीलाई सिँचाइ अनि खानेपानीको व्यवस्थापनमा सप्तपाताल पोखरीले निकै नै महत्त्वपूर्ण योगदान पुर्याएको ऐतिहासिक तथ्यहरू भेटिन्छ। हाम्रो यो पाटनको गार्जियन गडको रूपमा रहनुहुने रातो मच्छिन्द्रनाथको जात्रासँग पनि यो पोखरीको सम्बन्ध रहेको छ र यस्तो ऐतिहासिक पोखरी त्यो बेलामा जुन पाटनको परम्परागत राजकुलो अनि जल व्यवस्थापनको पनि महत्त्वपूर्ण हिस्साको रूपमा रहेको थियो भन्ने ऐतिहासिक प्रमाणहरू भेटिन्छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: રેડિયો હો સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: नुवाकोटको टोखा छहरी सडक खण्डमा रोकिराखेको बस कुडेरा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। घाइते भएका तीनजनाको काठमाडौँमा उपचार भइरहेको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेकी कृष्णमाया प्रजापति डङ्गोल र रामेसापकी उदयमाया खत्रीको मृत्यु भएको प्रहरले जनाएको छ। एसपी विपिन जोशीका अनुसार विपिन रेग्मीका अनुसार घाइतेलाई उद्धार गरेर काठमाडौँमा उपचारका लागि पठाइएकोमा दुईजनाको अस्पताल पुगाए लगत्तै निधन भएको जानकारी चिकित्सकले दिएका हुन्। म्याग्दीको रघुगङ्गा गाउँपालिका दुई सिरुबारीको पहिरो अब भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोरको बेनीजमसम्म कोरोला सडकको मुख्य चुनौती बनेको छ। 33 किलोमिटर दूरीको सडकमा पहिरो नियन्त्रण र यातायात व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना ल्याइने बेनीजमसम्म कोरोला सडक योजनाले जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्मा
4: इक्विपमेन्टहरू डिप्लोय गरेर हामीले काम गरिरहेका छौँ यो सर्ट टर्म अन्तर्गत। अब लङ टर्म अन्तर्गत चाहिँ हामीले यो विभिन्न ठाउँको पहिरोको स्टडी भइसकेर चाहिँ हामी अब यो ठेका लगाउने प्रोसेसमा छौँ। हामीले सहमति मागेर त्यही अन्तर्गत हामीले ठेका लगाउने प्रोसेसमा छौँ। यसमा चाहिँ हामीले दुईवटा तरिकाबाट एउटा चाहिँ तत्काल हामीले त्यहाँको पहिरोलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने हिसाबले स्थायी समाधान गर्ने र अर्को चाहिँ अल्टरनेटिभ अलाइनमेन्ट। तत्काल चाहिँ हामीले यता बेली ब्रिज दिएर अर्को बाटो दिएर बेली ब्रिज गरेर पनि तत्काल केही हामीले समाधान निकाल्न सकिन्छ कि भनेर अल्टरनेटिभ सल्युसन त्यही हिसाबमा चाहिँ हामीले लङ टर्म मेजरमा चाहिँ हामीले काम गरिरहेको अवस्था छ।
3: सडक मुनि कालीगण्डकी नदी छ भने 800 माथि र 200 मिटर चौडाइको पहिरो छ। पाखो पहिरोमा परिणत भएको छ। बर्खायाम सुरु भए त यस वर्ष बेनीजमसम सडक सबभन्दा धेरै सिरुबारीमा अवरुद्ध भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिकाले मकैको डाँडबाट रस निकालेर खुदो बनाउने प्रविधिको परीक्षण गरेको छ।
5: रेसुङ्गा तीन भाँडा गाउँमा स्थानीय जातको मकै र सिपी मकैको डाँठ प्रयोग गरी रस निकालेर गुड तथा खुदो उत्पादनको परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। इन्टरनेसनल एसोसिएसन अफ एग्रिकल्चरल स्टुडेन्ट्स आईएएएसको सहयोगमा खुदो उत्पादन प्रविधिको परीक्षण गरिएको हो। मकैको डाँठबाट निकालिएको रसबाट तयार पारिएको खुदो उखुबाट बनेको खुदो जस्तै देखिने र खाँदा पनि स्वादिष्ट रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनु भएको छ। उत्पादित खुदोको गुणस्तर तथा खाद्य सुरक्षा सम्बन्धी परीक्षणका लागि खाद्य विभाग अन्तर्गत प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी गरिएको छ। परीक्षणबाट सकारात्मक नतिजा आए मकैको डाँठबाट खुदो र गुड उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाइने नगर प्रमुख पन्थीले बताउनु भयो। मकैको डाँठबाट पनि खुदो र गुड उत्पादन भएको देखेपछि स्थानीय उत्साहित भएका उहाँको भनाइ छ।
3: स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ।
6: बीमा कार्यक्रममा नयाँ आबद्धता बीमा लेख नवीकरण सेवाग्राहीको व्यक्तिगत विवरण अदावती गर्ने केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिने भएको हो। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बीमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बीमामा आबद्ध हुने गरेकोमा शुक्रबारदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभएको छ। उहाँका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। सो प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बीमामा 59,70,403 जना आबद्ध भएको प्रवक्ता शाहले बताउनु भएको छ। उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जना परिवारसम्मका लागि 3,500 बराबरको योगदानको आधारमा 1,00,000 सम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। थप प्रति सदस्य 700 का दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 बराबरको सेवा सुविधा थपिने प्रावधान छ। यस्तै 8 प्रकारका कडा रोगमा 1,00,000 बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ।
3: अफगानिस्तानमा तालिबानले मुलुकबाट पश्चिममा फौज फर्केको 5औं वर्षगाँठ मनाएको छ। तत्कालीन अमेरिकी राष्ट्रदूतावास बाहिर बख्तरबन्त गाडी र जिहादी तालिबान झण्डा देखाएर वर्षगाँठ मनाइएको हो। थप जानकारी बीबीसी संवाददाता यान म्याकविलियमबाट।
7: The Interior Minister, Sirajuddin Haqqani, said in a video address that the Taliban's return was the result of courage and divine assistance. While the bombings and terror attacks of the past have largely ended, the Taliban are accused of multiple human rights abuses, particularly the severe repression of women and girls, who are now virtually excluded from all public life. They have carried out some new construction projects, but unemployment and extreme poverty are widespread as a result of international isolation.
3: BFPS Gorkha Radio ma aile samma ka khabar yeti nai. Namaskar, ma Mahendra.
0: Yo, BFPS Gorkha Radio.

敵ギャニガ様。

0: सन्या समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बागमती प्रदेश सरकार अन्तर्गतको चितवन जनस्वास्थ्य प्रयोगशालामा सबैजसो सेवा बन्द भएका छन्। भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा इकाइ चितवनमा खकार परीक्षण तथा एचआइभी एचसिभी र भाइरल लोड परीक्षण बाहेकका सम्पूर्ण सेवा बन्द भएका हुन्। प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आर्थिक वर्षका लागि आवश्यक सामग्री आइ नसकेकाले गएको साउन 26 गतेदेखि सेवा बन्द भएको हो। प्रयोगशालाका सूचना अधिकारी रमेश सिंह डोवालले प्रयोगशाला बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताउनु भएको छ। प्रयोगशालाबाट विभिन्न स्वास्थ्य परीक्षण हुँदै आएको थियो। प्रयोगशालामा दैनिक 100 बढी व्यक्तिको विभिन्न स्वास्थ्य परीक्षण हुने गरेको थियो। बागमती प्रदेशका तत्कालीन स्वास्थ्य मन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले 2080 साल असार 16 गतेदेखि चितवनमा जनस्वास्थ्य प्रयोगशाला सेवा इकाइ सञ्चालनमा ल्याउनु भएको थियो। विक्रमसम्म 2060 सालदेखि उत्पादन बन्द भएको बुटवल तागो कारखाना पुनः सञ्चालनका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। बुटवलबाट छवि पाण्डे।
4: बुटवल धागो कारखानामा 34 वर्ष बिताउनुभएका सुदर्शन यादव सरकारले पुनः कारखाना सञ्चालन गर्ने खबरले खुसी बन्नुभएको छ। हाम्रै नेपाली युवाहरूले काम पाउने भएपछि खुसी लागेको भन्दै उहाँले यो उद्योग पूर्ण क्षमतामा चलाउन सकिने बताउनुभयो। उद्योग चलाउनु पर्छ भन्ने कसैको भिजन नभएकै कारण बन्द भएको यादवको गुनासो छ।
5: 34 वर्ष भयो त, बहुत खुसी हजुर। सुरुदेखि देखेछु नि, नयाँ जेनेरेसन हाम्रो नेपाली काम गर्छ भने बहुत खुसी लाग्छ। धागो उत्पादन हुने धागोलाई कलर गर्नुपर्ने बोयलर छ, ड्याङ छ, कसैको हजुर भिजनै थिएन यो चलोस् भनेर। नयाँ नयाँ काम पायो भने खुसी नि हो।
4: उद्योगको प्रशासन र मेन्टेनेन्स विभागको प्रमुख रूपमा कार्यरत रहनुभएका यादव कारखानाको मेसिन सबै खिया लागेको अवस्थामा भए पनि यसको सामान सबै पाइने भएकोले मेसिनको मर्मतसँगै क्षमता बढाउने हो भने सञ्चालन गर्न सकिने दावी गर्नुभयो।
5: मसिन त किन काम लाग्दैन, काम लाग्छ तर मेन्टेनेन्स गरेर आयो छ कि यसको क्षमता अलिक कम छ नि, क्षमता बढाइदिनु पर्यो, अलिकति संरचना गर्दै नयाँ टेक्नोलोजी सेट गर्यो भने त चल्छ, किन चल्दैन? लोहा लकड त हो हजुर, यसको पार्टहरू सबै पाउँछ।
4: कारखानाका निमित्त प्रमुख दोलराज शर्माले सरकारले गठन गरेको सम्पत्ति मूल्याङ्कन तथा अध्ययन टोलीले गरेको सिफारिसको आधारमा कारखाना सञ्चालन हुने बताउनुभयो। उहाँका अनुसार विज्ञ टोलीले कारखाना सञ्चालन गर्न सकिने ठहर गरेको छ। दशैं अगाडि नै यो विषयमा टुङ्गो लाग्ने उहाँको भनाइ छ।
6: अहिले अब हामीले सम्पत्ति दायित्व मूल्याङ्कन गर्न र कारखानाको सञ्चालन सम्बन्धमा अब कसरी कुन मोडले दिन जान सकिन्छ ती विषयहरू रिपोर्ट दिने गरी नै सम्पत्ति दायित्व मूल्याङ्कन गर्न टोली खटाइयो। अध्ययन टोलीले के भन्छ त्यसको आधारमा मात्रै त्यो मेसिनहरू नयाँ थप गरेर सञ्चालनको सम्भाव्यता अब हुन सक्छ। त्यस्तो यही मेसिनहरूले भन्दा पनि नयाँ मेसिन थपेर भदौ अन्तिम अथवा दशैँसम्म होला।
4: बुटवलका उद्योगी हरिप्रसाद अर्यालले यो उद्योग सञ्चालन हुने खबरले बुटवलका उद्योगी व्यवसायी उत्साहित भएको बताउनुभयो। 2039 सालमा निर्माण सुरु भएको कारखानाले 2048 सालदेखि व्यावसायिक उत्पादन थालेको थियो।
3: अब खबर फटाफट।
7: नेपाल टेलिकमको नाफा एक वर्षमा 6.95 अर्ब बढ्यो। अघिल्लो आर्थिक वर्षमा 6.67 अर्ब नाफा कमाएको टेलिकमले गएको वर्ष दिनमा 8.86 अर्ब 46 लाख कमायो। ग्यास वितरण प्रणालीको निरीक्षणका लागि तनहुँमा सहायक सिडिएको नेतृत्वमा द्रुत प्रतिकार्य टोली गठन। प्रहरी, उद्योगी र स्थानीय प्रतिनिधि सहितको टोलीले छड्के अनुगमन र गुनासोको आधारमा निरीक्षण गर्ने, लापरवाही र कानून उल्लङ्घन गरेको भेटिए ग्यास भण्डार सिल गर्ने, बढी मौज्दात फिर्ता र जरिवाना समेत तिराइने। वन्यजन्तुले गरेको पशु र अन्नबालीको क्षति बापत गुल्मीका किसानले 3 वर्षपछि राहत पाए। क्षति बेहोरेका 74 किसानले वन कार्यालयबाट 9,64,000 बुझे। कास्कीका दुग्ध उत्पादक किसानलाई वर्ष दिनमा 2,20,00,000 प्रोत्साहन अनुदान वितरण। 44 लाख लिटर दुधका लागि प्रति लिटर 5 रुपियाँका दरले सहकारी मार्फत रकम बाँडियो। मिथिलाञ्चलमा झुला पर्व शुरू। साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने यो पर्वको बेला राम सीता र राधा कृष्णलाई झुलामा राखेर झुलाउने परम्परा। र भरतपुर दशको विशाल चोक प्रतीक्षालयमा बस्ने वृद्ध वृद्धा बटुवा र आउजाउ गर्ने सर्वसाधारणलाई शुद्ध पानी खुवाउन सार्वजनिक ट्याङ्की र धारा निर्माण लायन्स क्लब चितवन राइजले बनाइदिएको धारा र ट्याङ्की अब भरतपुर वडा दशले संरक्षण गर्ने।
3: र इङ्ल्यान्ड र वेल्सका विभिन्न भागमा टर्ली रोड निभाउन 200 सैनिक सहित अग्नि नियन्त्रक खटिएका छन्। खबर यति नै, नमस्कार।
1: यो बीएफबीएस कुलखान रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: गएको रातभर पृथ्वी राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु बाटोमा रोकिनु परेको छ। जिल्ला प्रहरी कार्यालय चितवन इच्छाका मना गाउँपालिका 5 सिमलधारामा सडक माथिबाट रुखसहितको सुक्खा पहिरो खसी बाटो दुईतर्फी अवरोध भएको जनाएको छ। बाटो खुलाउन कम्तीमा 7 घण्टा समय लाग्ने भएकोले नारायणघाटबाट काठमाडौँ आवत जावत रोकिएको प्रहरीको भनाइ छ। बाढी पूर्वानुमान महाशाखाले गैरातीका लागि देशका विभिन्न भागमा सतर्कता सूचना जारी गरेको छ। कञ्चनपुरको कृष्णपुर, दैलेखको डाँडागाउँ, गुवाहाटी, बर्दियाको रम्भापुर, सानोश्री चेपाङ लगायत ठाउँका साना खोलामा बाढी आउन सक्ने भन्दै सूचना जारी गरिएको छ। यस्तै लमजुङ, चेपेखोला गरमबेसी, प्युठानको लुङ्गरी नदी खुङ्गरी, जाजरगढको ठुलो फेरी, तनहुँ र साङ्जामा पनि बाढी ल्याउन सक्ने वर्षा भएको महाशाखाले उल्लेख गरेको छ। काङ्ग्रेसको इतर पक्षले पूर्व सभापति शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशन गर्नुपर्ने भन्दै राष्ट्रिय भेला जारी राख्दा संस्थापन पक्ष पनि केन्द्रीय समिति बैठक मार्फत 15 महाधिवेशनको तयारीमा जुटेको छ। यही बेला आधिकारिकताको विषयले नेपाली कङ्ग्रेस थप पेसिलो अवस्थामा पुगेको छ। सहमहामन्त्री डाक्टर डिला संग्रौला:
4: नेपाली काङ्ग्रेसको आधिकारिकताको छिनो फानो र 15 महाधिवेशनको टुङ्गो, यो अब सर्वोच्च अदालत बाहेक दुई पक्षका दाजुभाइ दिदीबहिनी मिलेर मिलाउने सम्भावना बाँकी छ कि छैन?
5: म सबै काङ्ग्रेस हौ, सबै योगदान दिएकै छौ। यो मिलाउने पक्षमै गएर सात बुधा छलफल भइरहेको थियो। दुवै तर्फबाट दुई दुईजना प्रतिनिधि एउटा टेबुलमा बसेर छलफल गर्ने, के कुरा हटाउनु पर्छ, के कुरा मिलाउनु पर्छ भनेर छलफल जारी रहेर त्यो बिन्दुसम्म पुगेको अवस्था हो।
4: टेबल टक पनि गरिराखेका छौँ भनेर पनि कुरा गरिरहनु भएको छ। एउटा पक्ष राष्ट्रिय भेला गरेर बसिराखेका छ, अनि कहाँबाट मिल्छ कुरा?
5: हिजोको अधिकांश बोलेको वक्ताहरूको पनि मैले सुने, धेरै गाली गर्ने आरोप लाउने पनि भयो। राष्ट्रिय भेला हुनुभन्दा अगाडि नै दुवै पक्षबाट 7 बुधा 5 बुधा मात्रै होइन कि, दुईजना प्रतिनिधिहरू यताबाट दिने, दुईजना प्रतिनिधि यताबाट दिने भनेर सत्रो तहसम्म छलफल भएको। राष्ट्रिय भेलामा जानुभन्दा अगाडि 1-2 घन्टा सभापतिजी आफै डाक्टर साहबसँग, शेखर कोरालासँग कुराकानी भएको, पूर्णबहादुर खड्कासँग कुराकानी भएको, हाम्रो आदरणीय सभापति गगन थापा, निवर्तमान सभापतिसँग पनि संवादमा छु भन्नुभएको थियो। त्यसै कारणले सबैले चाहिँ भने नेपाली काङ्ग्रेसभित्रको आजको आवश्यकता भनेको यो विरेट एकता हो, होइन? एक अर्कालाई भोच्याउने, एक अर्कालाई गाली गर्ने त्यो अवस्था चाहिँ होइन भन्ने लाग्छ अब त।
4: अनि यो राष्ट्रिय भेलाको गतिविधि हेर्दाखेरि, उनीहरूको भनाइहरू हेर्दाखेरि मिल्नेतिर गएर जस्तो लाग्छ?
5: अब चाहेमा त हुन्छ कि, अब हिजोसम्मको ओपनिङ हेर्दा त त्यस्तो लागेन मलाई।
4: अब अदालतले यदि निर्णय दिन ढिला गर्यो भने नि डाक्टर साहब, असोज 16-19 महाधिवेशन गर्ने कि नगर्ने संस्थापनले?
5: हामी महाधिवेशनको तयारीमै छौँ। भोलि करिब करिब नेपाली काङ्ग्रेसको केन्द्र समितिको बैठक सकिन्छ। क्रियाशील छानबिन समितिले छानबिन गर्न 1-2 दिन लाग्यो, उनीहरूले ढिलो भएको सबै।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाले नुवाकोटका विभिन्न स्थानमा पहिरो नियन्त्रण र सुरक्षाका लागि मातहतका निकायलाई निर्देशन दिनुभएको छ। उहाँले सूर्यगढी गाउँपालिका 1 सेम्राङ भिर पहिरो, फटपुर र पहरे थोकमा गएको पहिरो, सडक आवागमन, विद्युत सेवा, डुवाचे खानेपानी योजनाको पाइपलाइनमा पुगेको क्षतिको निरीक्षण गर्नुभएको छ। वडा नम्बर 2 रातमाटे, रामचे र देवीथानका सडक, दुप्चेश्वर, तादी, पञ्चकन्या, शिवपुरी लगायतका पालिकामा गएको पहिरो पनि उहाँले हेर्नुभएको छ।
6: अब देश चाहिँ एक किसिमले तपाईँको सङ्घीयतामा गएको कारणले गर्दाखेरि चाहिँ स्थानीय निकायको पनि एकदमै ठुलो भूमिका हुन्छ। केन्द्र सरकारले चाहेर मात्रै काम गर्न सक्दैन, त्यही भएर स्थानीय तहका साथीहरूले चाहिँ यहाँ पहिरो गएका ठाउँहरूको चाहिँ स्थलगत निरीक्षण मात्रै होइन कि प्राविधिक अध्ययन नै गरेर जिल्लासँग सम्बन्धित विपदको त्यो संरचनामा पठाएर अनि केन्द्रसम्म त्यो कुरा गइसकेपछि चाहिँ अब उहाँबाट फेरि मूल्याङ्कन गरेर के गर्दाखेरि चाहिँ दिगो समाधान निकाल्न सकिन्छ भनेर पत्ता लगाउने विधि रहेछ।
3: क्षति न्यूनीकरणका लागि तिनै तहका सरकार मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ। स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुन सक्ने प्रक्रिया सुरु गरेको छ।
2: बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अदावती गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिने भएको हो। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बीमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बीमामा आबद्ध हुने गरेकोमा शुक्रबारदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभएको छ। उहाँका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
3: खबर यति नै, नमस्कार।
7: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा गएको पहिरोमा परि दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सोहीवडाको फारुवालाका उमासिंह खत्री र चिसापानीका भीमबहादुर कार्की रहेका प्रहरी इन्स्पेक्टर सुधीर कुमार खड्काले जानकारी दिनुभएको छ। पहिरोबाट सातजना घाइते भएका छन्। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि एकजनालाई थप उपचारका लागि नेपालगञ्ज फर्काइएको छ। ललितपुर लगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी पुनर्निर्माणपछि औपचारिक उद्घाटन गरिएको छ। महानगरपालिकाले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाएर पोखरी पुनर्निर्माण गरेको हो। 2061 सालमा सुरु भएको कानुनी लडाईँपछि सर्वोच्च अदालतले 2076मा अतिक्रमित 14 रोपनी जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दिएको थियो। पछि थप 32 रोपनी जग्गा पनि फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको थियो। लिच्छवीकालीन इतिहाससँग जोडिएको यो पोखरी लामो समयसम्म अतिक्रमण र जीर्ण अवस्थामा थियो। महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ
4: त्यो बेलामा पाटनवासीलाई सिँचाइ अनि खाने पानीको व्यवस्थापनमा सप्त पाताल पोखरीले निकै नै महत्त्वपूर्ण योगदान पुर्याएको ऐतिहासिक तथ्यहरू भेटिन्छ। हाम्रो यो पाटनको गार्जेन गडको रूपमा रहनुहुने रातो मच्छिन्द्रनाथको जात्रासँग पनि यो पोखरीको सम्बन्ध रहेको छ र यस्तो ऐतिहासिक पोखरी त्यो बेलामा जुन पाटनको परम्परागत राजकुलो अनि जल व्यवस्थापनको पनि महत्त्वपूर्ण हिस्साको रूपमा रहेको थियो भन्ने ऐतिहासिक प्रमाणहरू भेटिन्छ।
3: तनहुँको कृषि सामग्री कम्पनी दमौलीले एक वर्षको अवधिमा 2700 मेट्रिक टनभन्दा बढी मल बिक्री गरेको छ। कार्यालयले आर्थिक वर्ष 82-83 2766.67 मेट्रिक टन मल बिक्री गरेको हो। कार्यालयका सूचना अधिकारी मदन थपलियाका अनुसार यो अवधिमा युरिया डिएपी पोटास र चुन मल बिक्री भएको छ।
5: बिक्री चाहिँ अब मन्त्रालयको अन्तर्गत अब कोटा आउँछ, त्यसपछि स्थानीय तहमा गएको कोटाको स्थानीय मल व्यवस्थापन समितिले कोटा छुट्याएर हामीलाई हाम्रो डिलर मातहरूलाई कोटा छुट्याइदिनुहुन्छ। त्यो कोटा लिएर उहाँहरू यहाँ हाम्रो कार्यालयमा आउनुहुन्छ अनि हाम्रो डिलर लिनुभएको विक्रेतालाई कोटा बमोजिमको मल चाहिँ हामी त्यो अनुसारले चाहिँ उपलब्ध गर्छौँ।
3: म्याग्दीको रघुगङ्गा गाउँपालिका दुई सिरुबारीको पहिरो भारत र चिनलाई जोड्ने कालीगण्डकी करिडोरको बेनी जुमसम्म कोरला सडकको मुख्य चुनौती बनेको छ। 33 किलोमिटर दूरीको सडकमा पहिरो नियन्त्रण र यातायात व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना ल्याइने बेनी चोमसम कोरला सडक योजनाले जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्मा
6: इक्विपमेन्टहरू डिप्लोय गरेर हामीले काम गरिराखेका छौँ यो सर्ट टर्म अन्तर्गत। अब लङ टर्म अन्तर्गत चाहिँ हामीले यो विभिन्न ठाउँको पहिरोको स्टडी भइसकेर चाहिँ हामी अब यो ठेका लगाउने प्रोसेसमा छौँ। हामीले सहमति मागेर त्यही अन्तर्गत हामीले ठेका लगाउने प्रोसेसमा छौँ। यसमा चाहिँ हामीले दुईवटा तरिकाबाट एउटा चाहिँ तत्काल हामीले त्यहाँको पहिरोलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने हिसाबले स्थायी समाधान गर्ने र अर्को चाहिँ अल्टरनेटिभ अलाइनमेन्ट। तत्काल चाहिँ हामीले यता बेरी ब्रिज दिएर अर्को बाटो दिएर बेरी ब्रिज गरेर पनि तत्काल केही हामीले समाधान निकाल्न सकिन्छ कि भनेर अल्टरनेटिभ सल्युसन त्यही हिसाबमा चाहिँ हामीले लङ टर्म मेजरमा चाहिँ हामीले काम गरिरहेको अवस्था छ।
3: सडक मुनि कालीगण्डकी नदी छ भने करिब 800 माथि र 200 मिटर माथि चौडाइको पहिरो छ, पाको पहिरोमा परिणत भएको छ। बर्खायाम सुरु भए त यस वर्ष बेनी जुमसम सडक सम्बन्ध धेरै सिरुबारीमा अवरुद्ध भएको छ। कञ्चनपुरमा राणा थारू समुदायका महिलाले व्रत बसेर तीज पर्व उल्लासका साथ मनाएका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू समुदायको प्रमुख पर्व तीज पृथक तरिकाले मनाउने गरेका छन्। अन्य समुदायले तीज पर्व भाद्र शुक्ल तृतीयका दिन मनाउने प्रचलन रहिआएको भए पनि राणा थारू समुदायले श्रावण शुक्ल तृतीयका दिन तीज मनाउ